0: लोकतन्त्रवादी को समेत इसमें मनोभावना जोड़े तो संगठनला विभाजन होने किसिम को अभिव्यक्ति दिने वा भनम नेपाली कांग्रेस को फोरम में तस्ता अभिव्यक्ति दिने के हो पार्टीलाई कमजोर गराउने अभिव्यक्ति हो। त्यही भएर मलाई लाग्छ यसमा नेता सक्रिय सदस्यहरू र आम जो लोकतन्त्रमा वा काङ्ग्रेस पार्टीमा विश्वास गर्ने आम समुदायहरूबाट होइन त्यस्ता कुराहरूलाई चाहिँ एउटा टुटको फुटको सङ्घारमा लिएर जाने मलाई लाग्छ। त्यो भेलाले वा कुनै पनि नेताले त्यस्तो दिँदैन, अनुमति दिँदैन। त्यो त्यस्ता किसिमको भन्दा पनि पार्टीलाई अब कसरी अब हामी असोजमा महाधिवेशन गर्नै पर्ने हुन्छ र त्यो महाधिवेशनमा सम्पूर्ण सक्रिय सदस्यहरूले भाग लिन पाउने एउटा स्वच्छ अवसर प्राप्त हुनुपर्छ। अब नयाँ पुस्ताहरू पनि आइसकेको छ, जेएनजी पुस्ताहरू पनि आइसकेको छ जसले लोकतन्त्रलाई नेपाली काङ्ग्रेसलाई विश्वास गरेर एकदम नजिकबाट निहालेर बसेको छ।
1: अब अहिलेको अवस्थामा उपसभापति एउटा कुरा के छ भने नि जस्तो यो नमिल्नुको कारण भनेको सदस्यता नवीकरणको कुराहरूदेखि लिएर चाहिँ हिजोकै सदस्यताहरू छँदैछन् त्यसमा नम्बरहरू छन् नवीकरण भएकै छन् त्यसलाई डिजिटलाइजेसन पनि गरिएकै छ। अब किन चाहिँ फेरि सक्रिय सदस्यता नवीकरण भनेर चाहिँ यो किन गरे होला वा सम्मानजनक उपस्थितिमा चाहिँ किन चाहिँ हामीले बाइपास गर्न खोजे होला भन्ने कुराको मात्रै त विवाद रहेछ नि त। खासमा धेरै ठुलो विवाद त रहेनछ नि त होइन, सदस्यता नवीकरण प्रमुख विवाद रहेछ।
0: होइन, एउटा कुरामा के स्पष्ट म यहाँ हजुरलाई निवेदन गर्न चाहन्छु भने नेपाली काङ्ग्रेसको सक्रिय सदस्यताको नवीकरण गरिसक्नुभएका सबै नेताहरू सबै सक्रिय सदस्यज्यूहरूले आउने अधिवेशनमा भाग लिन पाउनुहुन्छ। तर कसैले म नवीकरण गर्दिनँ वा म नवीकरणमा जाँदिनँ भन्नुको अर्थ के हो भने नवीकरण भइसकेका साथीहरूलाई केवल हामीले डिजिटल मेम्बरसिप मात्रै बनाउन खोजेको हो। डिजिटल मेम्बरसिप बनाएर सङ्गठन मजबुत हुन्छ, अहिलेको 21औं शताब्दीको नेपाली काङ्ग्रेसलाई रूपान्तरण गर्न जरुरी छ। हरेक एउटा सक्रिय सदस्यको अस्तित्वलाई केन्द्रीय नेताले केन्द्रीय कार्यालयले सम्मान गर्नको लागि सम्बन्ध स्थापित गर्न सजिलो छ। भोलिको लागि प्रचार प्रसारको अभियानहरूमा भोलिको स्थानीय निर्वाचनमा अरू निर्वाचनमा पार्टी र एउटा सक्रिय सदस्यको बिचको सम्बन्धलाई यही डिजिटल मेम्बरसिपले जोड्नेछ। र तपाईँले भने जस्तै एउटा कुरामा सुनिश्चित के गर्छ भने हरेक सक्रिय सदस्य जसले हिजोको दिनमा नवीकरण गर्नुभएको छ उहाँहरू अबको अधिवेशन

0: भाग लिनबाट वञ्चित हुनुहुन्न, किनभने केन्द्रीय कार्य समितिले एउटा नयाँ किसिमबाट एउटा आफ्नो कार्यक्रमहरू अगाडि लिएर आएको छ। हरेक सक्रिय सदस्यलाई हामीले अब डिजिटल मेम्बरसिपको लागि हामी आफैले सम्पर्क गर्छौँ, केन्द्रीय कार्य समितिले सम्पर्क गर्छ, कुनै पनि नवीकरण गर्नुभएका सक्रिय सदस्यहरूलाई कुनै पनि दुःख हुँदैन, त्यसलाई पार्टीले आफैले सम्पर्क गर्छ। सम्पर्क गर्न पाउने त छ नि, त्यो त एउटा दायित्व पनि हो नि पार्टीको। यसकारण तपाईँले जुन भनिराख्नु भएको छ कि यो भोलिको लागि नवीकरण भएकाहरूले भाग लिन पाउँदैनन् कि, त्यो कुरामा नेपाली काङ्ग्रेसले हरेक सक्रिय सदस्यसँग सम्पर्क र सम्बन्ध कायम गर्छ, र त्यसको माध्यमबाट हामीले डिजिटल मेम्बरसिपलाई अत्यन्तै सरल गराएर हामीले डिजिटल मेम्बरसिपको आइडी कार्डहरू वितरण गर्नेछौँ। यसमा मलाई यसलाई महाधिवेशनको विषयवस्तु वा महाधिवेशनमा भाग लिन नपाउने वा निषेधको राजनीति गर्यो पार्टीले भन्ने कुराको, हामी त्यो निषेधको राजनीति गरेका छैनौँ, कसैलाई पनि भेदभाव गरेका छैनौँ। हरेक सक्रिय सदस्यसँग अब नेपाली काङ्ग्रेस जोडिनेछ र जोडेर आफैले उहाँहरूसँग सम्पर्क गर्नेछ। यदि कसैलाई सम्पर्क गरेन, दिएन, भनेन, आएन, कल आएन, फोन आएन भने मात्रै गुनासोको कुरा हो। त्यो निषेधको राजनीति पनि हुँदैन, कसैले महाधिवेशनमा भाग लिन नपाउने भन्ने परिस्थितिको सृजना हुँदैन। त्यो वातावरण बनाउने दायित्व अहिलेको केन्द्रीय कार्य समितिको हो। त्यही भएर यसलाई चाहिँ महाधिवेशनमा भाग लिन नदिने, हामी त अझै नयाँ नयाँ समूहहरू नयाँ नयाँ युवाहरूलाई नयाँ सदस्यता दिएर नेपाली काङ्ग्रेसको सङ्गठनमा प्रवेश गराउँदैछौँ। त्यही भएर तपाईँले भनेको आरोपलाई हामीले कामबाट
1: उपसभापतिज्यू, अब तपाईँहरूको चाहिँ आफ्नै मतभेद र विवाद छ होइन, यहाँहरूलाई राम्रोसँग थाहा छ, अहिले न्यायालयमा चाहिँ वरियता क्रम भङ्ग भएको छ, क्रम भङ्गता भएको छ। पहिलो नम्बरमा रहनुभएका सपना प्रधान मल्ल, दोस्रोका चाहिँ कुमार रेग्मी, तेस्रोका हरि फुयाललाई छोडेर चौथो नम्बरमा रहनुभएका डाक्टर मनोज कुमार शर्मा संवैधानिक परिषदबाट सिफारिस हुनुभएको छ, अध्यादेशबाट तीनजनाले निर्णय गर्न पाउने गरी संवैधानिक परिषदको अध्यादेशलाई चाहिँ राष्ट्रपतिले दोस्रो पटक जारी गरेर पठाउनु भयो होइन। अब सरकारले एकपटक फेरि महिला प्रधान न्यायाधीश यो मुलुकले पाउने अवस्था पनि थियो, हुन त अब हिजो पूर्व प्रधानमन्त्री एवं पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीजीले पनि यसमा निकै ठुलो आपत्ति जनाउनु भएको विषय छ। अब न्यायालयमा र कार्यपालिका बीचको कोल्डवार हिजो त व्यवस्थापिकामा पनि देखियो, राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदजीहरूले पनि न्यायपालिका र विशेष गरी कायममुकाम प्रधान न्यायाधीशका विरुद्धमा पनि आवाजहरू उठाउनु भयो। अब हामी कहाँ जाँदैछौँ, यो कतातिर जाँदैछौँ, न्यायपालिकालाई के गर्न खोजिँदैछ, तपाईँहरूको ध्यान छैन यतातिर?
0: सबभन्दा पहिला कुरा के हो भने, तपाईँले भने जस्तै हामीले हिजोको समयमा पनि सदनलाई छलेर सदनको अधिवेशनलाई स्थगित गरेर अध्यादेशबाट मुलुकको शासन चलाउने जुन पद्धति छ यो गलत छ भनेर हिजोदेखि पनि निरन्तर यो विषयमा आवाज उठाइराखेका छौँ, र त्यही अनुसार अहिलेको सरकारले सदनको अधिवेशनलाई स्थगित गरेर अध्यादेश लिएर आएर यो सम्पूर्ण जति पनि अहिले गतिविधिहरू भइराखेको छ यसको कारण चाहिँ अहिलेको सरकारले नै हो, अध्यादेश ल्याएरै हो। र अध्यादेशको माध्यमबाट हामीले संवैधानिक परिषदको जुन किसिमबाट कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको जुन त्यहाँ उपस्थिति छ, विपक्षी दलको उपस्थिति छ, यसले कुनै पनि नियुक्तिको सिफारिसलाई निष्पक्ष बनाउनेछ, निष्पक्ष बनाउँछ भनेरै त्यो जुन संवैधानिक परिषदको संरचना छ त्यसलाई संविधान त हामीले विश्वास गरेका थियौँ, तर अध्यादेशको मार्फतबाट संविधानकै अङ्गहरूलाई परिमार्जन गर्ने, विवादित गराउने, अध्यादेशको माध्यमबाट कामहरू गराउने र त्यसबाट विवाद उत्पन्न हुने, त्यसैको परिणाम अहिले देखा परेको छ, पहिलो कुरा। दोस्रो कुरा, जुन किसिमबाट अहिले न्यायपालिकाभित्र एउटा अभ्यास परम्परा छ, त्यहाँ विभिन्न किसिमका निवेदनहरू जाने, धरपिटहरू हुने, फेरि अर्को दिन निवेदन दर्ता गर्ने, त्यस्ता परम्परा प्रक्रिया अभ्यासहरू छन्, निरन्तर चलिआएका परम्पराहरू हुन् र त्यसलाई चाहिँ निरन्तरता दिनुपर्छ। यदि निरन्तरता दिएन भने फेरि द्वन्द्व सृजना हुन्छ, त्यसको पनि एउटा यो देखा परेको छ। दोस्रो, त्यसको कुरा, संविधानले कुनै पनि न्यायपालिकाभित्र कार्य सम्पादनहरू हुँदै गर्दाखेरि कुनै न्यायाधीशले आफ्नो कर्तव्य पालना गर्दाखेरि त्यस्ता विषयवस्तुहरूलाई या कुनै पनि मुद्दाको विषयहरू, विचाराधीन मुद्दाको विषयलाई संसदभित्र चाहिँ त्यसलाई बहसको विषय बनाइने छैन भनेर संविधानमा लेखेको छ। त्यही भएर हामी अब संविधानलाई मानेर अहिलेको रुलिङ पार्टी सत्तामा पनि गएको, सदनमा पनि गएको, बहुमतको आधारमा सरकार बनाएको छ, त्यो सम्म ठिक छ, तर संविधानमा लेखेका कुरालाई त पालना गर्नुपर्ने हामीले देख्यौँ। हिजो संसदमा न्याय सम्पादनका सिलसिलामा भइराखेका कामका विषयवस्तुहरू सम्मानित न्यायाधीशहरूको नामै उच्चारण गरेर बहसको केन्द्रबिन्दु बनाएका कुराहरू, यसले के हो भने संविधानले जुन परिकल्पना गरेको छ त्योभन्दा बाहिर भनौँ, मृत्युभन्दा बाहिर गएर एउटा संसद र न्यायपालिकाको बिचको द्वन्द्वको सिरिजना त आफै रुलिङ पार्टीको माननीय सांसदज्यूहरूले गरिराख्नु भएको छ। त्यही भएर मलाई के लाग्छ भने यो एउटा तपाईँले भन्नुभयो नि यो एउटा न्यायपालिकाले यो संविधानको संरक्षक हो, त्यस्तै व्यवस्थापिकाले सरकारलाई नियन्त्रण गर्ने हो, न्यायपालिकालाई नियन्त्रण गर्ने त हाम्रो संविधानले त्यो व्यवस्था दिएको पनि छैन होइन। त्यही भएर के हो भने अहिले जुन अभ्यासहरू देखा परेको छ यो अभ्यासले के देखिन्छ भने हामीले जुन प्राप्त गरेका संविधान
1: न्यायपालिकामा त कोल्डवार त सुरु भयो नै होइन, न्यायपालिका र कार्यपालिकाको कोल्डवार त सुरु भयो। अर्को कुरा पनि छन् त, जस्तो संविधान संशोधन होइन, किताकाटकी मेलमिलाप, यसमा पनि त राष्ट्रिय स्वतन्त्र पार्टीले जुन अर्थात् सरकारले चाहिँ एउटा कार्यदल गठन गरेको छ, त्यसमा आफ्ना आफ्ना मत विभाजनहरू पनि छन् होइन, दलहरूका आफ्ना आफ्ना वैचारिक ध्रुवीकरण देखिएका छन्, शासकीय स्वरूप, संसदीय कि प्रत्यक्ष निर्वाचित, राज्यको चरित्र गणतन्त्र कि राज संस्था, संघीयताको निरन्तरता कि खारेजी, निर्वाचन प्रणाली मिश्रित कि पूर्ण समानुपातिक, धर्मनिरपेक्षता जस्ता आधारभूत विषयमा होइन नेपाली कङ्ग्रेस, एमाले, नेकपा, रासोपा, रापरपा लगायतका दलहरूका आफ्ना आफ्ना अडानहरू पनि छन्। यतापट्टि पनि त खासै ध्यान छैन नि त होइन, यतापट्टि पनि त बहस छैन नि त अहिले
0: होइन। विशेष गरी के हो भने संविधान संशोधन गर्ने भन्ने कुरा त अब यो आवश्यकताको सिद्धान्त अनुसार समय समयमा संविधान संशोधन गरेर पनि लोकतान्त्रिक पद्धतिलाई अगाडि बढाउन सकिन्छ एउटा कुरा। दोस्रो कुरा, संविधान संशोधन हिजो पनि काङ्ग्रेस एमाले सरकारमा जाँदा पहिलो बुदामै हामी संविधान संशोधनतर्फ अनुमुख हुन्छौँ भनेर त्यहाँ लेखेको कुरा हो। तर संविधानभित्रका अन्तर्वस्तुमा हामी सम्बोधनहरू गर्न संशोधनहरू गर्न सकिन्छ, यो एउटा संविधान संशोधन भनेको एउटा प्रक्रिया अन्तर्गतकै कुरा अभ्यास हो यो। तर पनि मलाई के लाग्छ भने हामीले पार्टीबाट पनि एउटा दृष्टिकोणहरू बनाउँदैछौँ, जुन कार्यदलहरू नेपाल सरकारमा रहेको रुलिङ पार्टीले एउटा कार्यदल बनाएको, मलाई त्यो यो संविधान संशोधन गर्ने विषय चाहिँ रुलिङ पार्टीको विषय चाहिँ होइन। रुलिङ पार्टी बहुमतको आधारमा सरकार बनाउनुपर्छ, सुशासनको पक्षमा अगाडि बढ्नुपर्छ, संविधान मानेर शासन प्रणालीको उन्नयन जानुपर्छ, जनसरोकारको विषयमा गम्भीर हुनुपर्छ सरकार। त्यही भएर बहुमत प्राप्त एउटा रुलिङ पार्टीले सरकार बनाएको छ, सफलतापूर्वक जनसरोकारका विषयवस्तुहरू होइन, गरिबीको रूपरेखा मुनिरहेका व्यक्तिहरूको कुराहरू, युवाहरूका कुराहरू, संविधानका कुराहरूलाई मान्नुपर्दछ। मलाई त सरकारको काम थियो, तर जुन संविधान संशोधन हो त्यो संशोधनको प्रक्रिया मात्र नेपाल सरकारले लिएर जान्छ, तर संविधान संशोधनको जुन किसिमबाट अहिले संरचना बनाएको छ त्यो संरचनामाथि विश्वसनीयता चाहिँ कायम भएको छैन हेर्नु। र यो संरचनालाई यस्तो बनाउनु पर्छ संविधान संशोधनको कि सबैको अपनत होस्, त्यो संशोधन गर्ने संरचनाले जब काम सुरु गरेको हुन्छ सबैको अपनत हुनु पर्यो, 64 सालमा भएका दलहरूको पनि अपनत हुनु पर्यो, आम नागरिकको पनि अपनत्व हुनु पर्यो, विज्ञहरूलाई पनि त्यहाँ सम्मानित गर्नु पर्यो, जेएनजी पुस्ताहरूले पनि यो संविधानलाई कसरी अगाडि बढाउने भन्ने कुरामा चाहिँ त्यहाँ छलफलहरू चलाउनु पर्यो। तर यो रुलिङ पार्टीले आफैले संविधान संशोधनका जुन मुद्दाहरू अगाडि सारेर कार्यदल बनाएको छ यो गलत अभ्यास प्रारम्भ भयो पहिलो कुरा। दोस्रो कुरा, यो संविधानका मूलभूत आधारभूत प्रणालीभित्र गरिने संशोधनका कुराहरू अगाडि बढाउनु पर्छ। जस्तो यो संविधानले स्पष्ट रूपबाट जनता सार्वभौम भनेको छ भने जनता भने जनतालाई सबभन्दा पहिला जनतालाई अहिले भएको यो संविधान अन्तर्गतका रहेका विषयवस्तुहरूलाई कसरी संशोधन गर्ने र सहजीकरण गर्ने भन्ने मात्रै अधिकार दिएको छ, यो संविधानलाई पूर्ण रूपबाट परिवर्तन गर्ने भन्ने अधिकार कसैलाई पनि छैन। किनभने यो त सार्वभौम जनताले दिएको जनादेश अनुसार 8 वर्ष लगाएर संविधान सभाले जनताका प्रतिनिधिले बनाएको यो संविधान सभा हो। यसकारण चाहिँ के हो भने यसभित्र संसदीय प्रणाली लेखेको छ, त्यो मूल आधार हो हाम्रो संहिता लेखेको छ, त्यो मूल आधार हो हाम्रो निर्वाचन प्रणाली, समानुपातिक समावेशी हुनुपर्छ, त्यो मूल आधार हो। 3 तहको सरकारलाई पुरै अधिकार छ भन्दाखेरि एकअर्कामा ओभरल्यापिङ नहुने गरी 3टा सरकारले आफ्नो कामहरू गराउँदै गर्दाखेरि यो संविधानभित्र कुनै पनि संशोधन गर्नुपर्छ, उदाहरणको लागि साझा सूचीहरूमा संशोधन गर्नुपर्छ भने त्यहाँ बहस गर्न सकियो, संसदीय प्रणालीभित्र देखा परेका अप्ठ्याराहरूलाई सहजीकरण गर्नको लागि पनि कुनै व्यवस्थाहरू छ भने त्यहाँ छलफल गर्न सकिन्छ। यसमा के भने यो संविधानभित्रका अन्तर्निहित विषयवस्तुभित्र बसेर मात्रै संविधान संशोधनका कुराहरू अगाडि बढाउन सकिन्छ। आयोगहरू धेरै छ भने त्यसलाई कसरी कम गराउन सकिन्छ भन्नेतिर जाउँ, मन्त्री बढी छ भने त्यो संख्या घटाउँ प्राविधिक कुराहरू कुनै भनौँ तपाईँको सांसदहरूको धेरै सङ्ख्यासम्म त्यसलाई कसरी घटाउन सकिन्छ भन्ने कुराहरूतिर छलफल गराउन सकिन्छ। तर अहिले के देखियो भन्दाखेरि अहिले जुन किसिमबाट कार्यदल बनेको छ त्यो कार्यदलमाथिको विश्वसनीयता आधिकारिकता सबैलाई समेट्न सक्ने त्यो चाहिँ त्यहाँ देखिएन। यो एउटा रुलिङ पार्टी सरकार बनाउने जनताको सरोकारको विषयहरूमा बढी केन्द्रित हुनुपर्ने सरकारले रुलिङ पार्टीले चाहिँ काम गर्नुपर्ने यो दायित्व हो। तर के देखियो भने संविधान संशोधनका नयाँ मुद्दाहरू यो संविधानमा लेखेको भन्दा पनि बाहिरका मुद्दाहरू लिएर आएर अनि संविधान संशोधनको नाममा यो अहिले वर्तमान संविधानलाई चाहिँ जुन किसिमबाट भनौँ पूर्ण रूपबाट परिवर्तन गर्ने जुन मनोवैज्ञानिक देखिराखेको छ, अब त्यसबाट के हो भने हाम्रो के मान्यता हो भने नेपाली काङ्ग्रेसले अहिले भएको प्रणाली आफैमा नराम्रो होइन, हिजोको समयमा गठबन्धनको सरकार आउँदै गर्दाखेरि जुन किसिमबाट सरकार फेरबदलहरूको अभ्यासहरू अगाडि बढ्थ्यो, आज एउटा पार्टीले बहुमत प्राप्त गरेर सरकार बनाएको छ हाम्रो आपत्ति छैन, तर यो सरकारले जनसरोकारको विषयवस्तुभित्र बसेर काम गर्नु पर्यो। कसैलाई पनि भए
1: जाँदै अब एउटा कुरा के बताउनुहोस् भने नि यो वैशाखमा झन्डै 125,000 भन्दा बढी नेपालीहरू वैदेशिक रोजगारमा जानुभएछ क्या उपसभापतिज्यू, अब यो घर घरमा रोजगारी होइन तपाईँहरूको पनि हिजोको नारा हो, अब आज पनि घर घरमा रोजगारी हो, अहिले त घर घरमा पासपोर्ट पनि पुगिरहेछ, स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ, नागरिकलाई रोक्नुपर्छ भन्ने एउटा सबै सरकारको चाहिँ एउटा मेन होइन त्यो मोटो हुन्छ। तर चाहिँ हेर्नुहोस् त वैशाखमा मात्रै 125,000 नागरिकहरू विदेशको जानुपर्ने बाध्यता छ क्या यो देशको आज।
0: अनि यसको कारण चाहिँ अहिलेको नेपाल सरकारमाथि वास्तवमा अहिलेको रुलिङ पार्टीलाई धेरै ठुलो, अहिले हामीले चुनावमा हामी देख्यौँ बहुमतभन्दा पनि बढी मत पाएर सत्तामा गएको अवस्था छ। तर सत्तामा जाँदै गर्दाखेरि जनताले मतबाट आफ्नो केही आशा अपेक्षाहरू पनि गरेर मतहरू हालेको होला, घोषणा पत्रमा लेखेका कुरालाई पल्टाएर हेर्नुपर्ने अवस्था छ। एउटी पार्टीको सरकार बनिसकेपछि त एउटी पार्टीको सरकारले जुन किसिमबाट आफ्नो घोषणा पत्रमा लेखेका विषयवस्तुहरू यो सबै पार्टीले आफ्नो घोषणा पत्रमा लेखेको हो, तर अहिलेको त सरकार त बहुमत र दुई तिहाईको नजिकको सरकारले कम्तीमा त्यस्तो अनुभूति दिने किसिमबाट बजेट अधिवेशन प्रारम्भ भइसक्यो, त्यस्तो अनुभूति दिने किसिमबाट मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउनु पर्थ्यो। तर तपाईँले भनिहाल्नु भयो अहिले पनि के देखिन्छ भन्दाखेरि निजी क्षेत्रहरूलाई निरुत्साहित गर्ने होइन डर भय त्रासको वातावरण खडा गरिदिने जहाँबाट सबभन्दा बढी राजस्व आउँछ त्यही क्षेत्रलाई चाहिँ जहाँबाट रोजगारीको सृजना बढी हुन्छ त्यही क्षेत्रलाई अहिले भय त्रासको वातावरण सृजना गरेको हामीले देखिराखेका छौँ। घटनाक्रमहरूबाट कानुन संविधानभन्दा बाहिर गएर त्रासको वातावरण सृजना भएको छ भने कहाँबाट यो मुलुकमा अर्थतन्त्र दरिलो हुन्छ र रोजगारीको सृजना हुन्छ वातावरण सृजना हुन्छ? त्यो मर्निङ सो द डे जस्तै भर्खरै बजेट अधिवेशनको प्रारम्भमा रहेको यो सरकारले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउनको लागि जुन किसिमको आर्थिक वातावरणको रोजगारी मैत्री वातावरणको तय गर्नु पर्थ्यो त्यतातिर त गएको हामी देखिराखेका छैनौँ। अनि त्यसैको परिणामस्वरूप आज के भने घर घरमै हामी पासपोर्ट दिन्छौँ, विदेशमै हामी पासपोर्टलाई रिन्यू गराइदिन्छौँ भन्ने किसिमको जुन सरकारको अभिव्यक्ति हो यसबाट युवाहरूलाई देशभित्रै राखेर रोजगारी दिने, बाहिर गएका युवाहरूलाई फिर्ता लिएर आउने भन्ने कुराहरू त होइन, त्यो त अहिले भर्खरै हेर्नुहोस् नि हिजै हेर्नुहोस् सुकुम्बासीहरूलाई जुन ढङ्गबाट एउटा खानालाई बस्नलाई मात्रै सेल्टर एउटा व्यक्ति अहिलेको पुस्ताले खाना बस्नलाई मात्रै अर्थतन्त्रको मूल मेरुदण्ड ठानेको हुन्छ र रोजगारीको सृजना गरिदिनु पर्दैन त्यो ढङ्गबाट अमानवीय ढङ्गबाट जुन किसिमबाट सुकुम्बासीहरूलाई लिएर गएर सेल्टरमा लिएर गएर खानालाई चाहिँ हामीले दियौँ त्यो के शरणार्थीहरू राख्यौँ कुनै पनि भनौँ नि कुनै पनि किसिमको व्यक्तिहरूलाई राख्ने ठाउँ हो र तर जुन किसिमबाट रोजगारीबाट मुक्ति गराएको छ रोजगारीबाट अलग गराएर राखेको छ यसबाट के देखिन्छ भने यो सरकार रोजगारी तिनीहरूलाई आर्थिक सुदृढीकरणतिर संवेदनशील छ भन्ने कुरा
1: देखियो। उपसभापतिज्यू यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँ हुनुहुन्छ नेपाली कङ्ग्रेसका उपसभापति पुष्पा भुषाल। आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: पनि भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: को खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिशवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: न्यु इयर न्यु फाइभ माइडियासँग स्मार्ट लाइफ।
2: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा सोर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रिजल्ट जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
3: यो नेपाली रेडियो नेटवर्क।
4: खरो विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
5: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
6: डिसोम फाइबरनेट।
7: हाम्रो बीचमा कानून समिति सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समीक्षा बास्कोटा हुनुहुन्छ। बास्कोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
8: नमस्ते।
7: होइन, हिजोको संसदमा न्यायालयमाथिका धेरै प्रश्नहरू उठे, होइन? तपाईँले राम्रोसँग थाहा छ, यहाँले नै भन्नुभयो, कायमकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले रिट निवेदकलाई डेलिगेसन बोलाएर दरपीड भएका रिट दर्ता गर्न निर्देशन दिनुभयो। राजनीति गर्ने भए न्यायाधीशको कोर्ट खोलेर आउन चुनौती दिन चाहन्छु। राजनीति गर्न खोज्नुभयो सपना प्रधान मल्लजीले?
8: होइन, हिजोको तपाईँले घटनाक्रम हेर्नुभयो भने के भएको छ भन्दाखेरि, अब उहाँ कायम न्यायाधीशको रूपमा, प्रधान न्यायाधीशको रूपमा हुनुहुन्छ र उहाँले जुन आदेश गर्नु भएको छ त्यो आदेश चाहिँ बेन्चबाट होइन, होइन, उहाँले आफ्नो च्याम्बरबाट आदेश गर्नु भएको छ। यो चाहिँ न्याय सम्पादनमा उहाँको जिम्मेवारीमा पर्ने काम भन्दा र कानुनका मान्य सिद्धान्त भन्दा बाहिर गएर गर्नुभएको छ। त्यो आफ्नो च्याम्बरबाट सबै रिटहरू दर्ता गर्नु भनेर उहाँले च्याम्बरबाट आदेश गर्नु चाहिँ न्याय सम्पादनको प्रमुख जिम्मेवारी होइन र त्यसरी आफ्नो च्याम्बरबाट बेन्चबाट हो नि त आदेश गर्ने, त कसैले पनि च्याम्बरबाट आदेश गर्ने त छुट छैन, त्यो चाहे प्रधान न्यायाधीशलाई होस् या अरू कसैलाई होस्। र फेरि कस्तो विषय हो भन्नुहुन्छ भनेदेखि, उहाँ आफै पनि अब सिफारिसमा पर्नु भएको तर उहाँ मनोनित नहुनुभएको अवस्थामा यसरी थाहै यो कन्फ्लिक्ट अफ इन्ट्रेस्टका विषयहरू थिए र कति हदसम्म न्यायालयमा प्रश्न उठाउन पाइन्छ या पाइँदैन भन्ने विषयमा हामी जानकार पनि छौँ, होइन? सो हामीले गर्न खोजेको चाहिँ के कति मात्र हो भन्दाखेरि, विचाराधीन कुनै पनि मुद्दामा धारा 105 बन्देज गरेको छ, त्यो बन्देज हामीलाई राम्रोसँग थाहा छ, तर बेन्च भन्दा पनि च्याम्बरबाट आदेश दिनु चाहिँ कतिको न्यायपूर्ण हो कि होइन भन्ने विषय मात्र उजागर गरेको
7: होइन। तपाईँलाई राम्रोसँग थाहा छ नि त, होइन, जुन संवैधानिक रूपमा वर्जित विषय पनि मानिन्छ, संविधान विपरीत धारणा राख्दाखेरि अब सभामुखले पनि तत्काल रोक्नुपर्ने अवस्था हो, तर हिजो सभामुखले चाहिँ रोक्नु भएन, तर श्रम शक्ति पार्टीका चाहिँ सांसदहरूले प्ले कार्ड बोक्दाखेरि उहाँहरूलाई चाहिँ बरु सबक सिकाउनु भयो भन्ने खालको आलोचना भइरहेछ क्या बास्कोटाजी अहिले?
8: होइन, यसो हो, तपाईँले संसदभित्र के गर्ने के नगर्ने भन्ने हामीले त्यहीँ लेखेको छ र संसद माइती घर मण्डला त होइन नि त, सो प्ले कार्ड बोकेर आउने ठाउँ संसद भवन होइन, त्यहाँ बहस गर्ने ठाउँ हो र बहस गर्नलाई विषयहरू उठ्छन् र त्यसै गरेर यसमा सभामुखज्यूलाई पनि हामीले मुस्नु हुँदैन किनभने
7: तपाईँहरूले पनि त संसदमा प्रश्न उठाउनु भयो नि त हिजो, होइन? न्यायिक कार्यबारे चाहिँ तपाईँले प्रश्न उठाउनु मिल्दैन नि त,
8: तपाईँले संविधानको धारा 105 पढ्नु भएको छैन भने त्यो एकचोटि राम्ररी पढ्न म पनि अनुरोध गर्छु। विचाराधीन मुद्दामा छलफल गर्न या त के अरे त्यो विषयमा चाहिँ विषय उठान गर्न पाइँदैन भन्ने कुरा हो र मैले हिजो कुनै पनि विचाराधीन मुद्दामा उठाएकै होइन। प्रधान न्यायाधीश कायम मुकायम प्रधान न्यायाधीश मैले र मान्य अर्को हाम्रो एकजना
7: सांसदज्यूले
8: हजुर हामीले उठाएको विषय कति मात्र हो भन्दाखेरि, न्यायिक सम्पादन गर्न या न्यायिक सम्पादन गर्ने व्यक्तिले च्याम्बरबाट चाहिँ न्यायिक सम्पादन गर्ने होइन, बेन्चबाट गर्ने हो। भन्ने विषय मात्र उजागर गर्न खोजेको हो र हामीले काहीँ उहाँले जुन आदेश दिनुभएको थियो नि उहाँले त्यो आदेश च्याम्बरबाट दिनुभएको हो कि आफ्नो च्याम्बरमा बसेर ल यदि सबै मुद्दा दर्ता गर्नु त्यही आदेश उहाँले बेन्चबाट दिनुभएको भए हामी मुद्दै उठाउँदैन
7: एउटा संस्थाको प्रमुखले एउटा सर्वोच्च अदालतको प्रधान न्यायाधीशले दर्पित भएका मुद्दाहरूलाई चाहिँ दर्ता गराउनुहोस् भनेर व्यावहारिक तह पनि भन्न मिल्दैन
8: होइन सर्वोच्च अदालतको प्रधान न्यायाधीशले के गर्न मिल्छ के गर्न मिल्दैन त्यो उहाँलाई राम्रोसित थाहा छ र त्यही विषयहरू पनि होइन र उहाँको त कस्तो छ भने त्यो त उहाँकै विषयमा परेको रिट हो नि त होइन उहाँ आफै नै त्यो विषयमा हुनुहुन्छ भनेपछि उहाँले नै त्यो भन्न चाहिँ मिल्दैन र त्यो त बेन्च बसेर बेन्च एकल बेन्च बसेर बेन्चले चाहिँ ल यो मुद्दाको रिट दरपिट भएका रिटहरू या के अरे अन्य रिटहरू आछन् भने पनि छिटो छिटो न्याय प्रशासन गर्नको लागि न्याय सम्पादन गर्नको लागि भन्न मिल्छ तर उहाँ आफै नै त्यसमा मुसिनु भएको छ न्यायाधीश प्रधान न्यायाधीश आफै नै त्यसमा मुसिनु भएको छ त्यसमा त कन्फ्लिक्ट अफ इन्ट्रेस्टका विषय पनि होला नि त आफ्नै विषयमा आफैले नै ल छिटो छिटो रिट दर्ता गर भन्न मिल्छ त्यो पनि बेन्चबाट होइन च्याम्बरबाट यो हामीले के थाहा पाउनु पर्यो भने मैले बेन्च र च्याम्बर किन भनिरहेको छु भन्दा च्याम्बर भनेको उहाँको व्यक्तिगत बस्ने च्याम्बर हो होइन बेन्च भनेको चाहिँ जहाँनेरि फैसला निरूपण गर्ने आदेश दिने ठाउँ चाहिँ बेन्च हो सो बेन्च नबसिकन उहाँले आफ्नो व्यक्तिगत च्याम्बरबाट चाहिँ त्यो दिनु ठिक होइन र न्यायालयका विषयमा हामी विचाराधीन मुद्दामा उठाउनु हुँदैन भन्ने विषयमा हामी एकदमै क्लियर छौँ शक्ति पृथकीकरणको सिद्धान्तमा पनि हामी क्लियर छौँ होइन तर कहिलेकाहीँ न्यायालयले बिर्सेर राजनीति गर्न खोज्यो भने न्यायालयलाई पनि के सम्झाइदिनुपर्छ भन्दाखेरि तपाईँहरू न्यायमूर्ति हो तपाईँहरू राजनीति गर्ने व्यक्ति पनि होइन तपाईँहरूको प्रमुख धर्म भनेको न्याय सम्पादन गर्ने हो होइन प्रमुख जिम्मेवारी न्याय सम्पादनै हो भनेपछि त्यो सम्झाइदिनुपर्छ हामीले जस्ट सम्झाइदिएको मात्र हो
7: अब यो न्यायपालिका र कार्यपालिका बिचको कोल्ड वार होइन यो त सुरु भयो नि त अब यसले त पक्कै पनि राम्रो गर्दैन यसलाई राम्रोसँग हामीले अहिले निहाल्ने हो भने न्यायपालिका र कार्यपालिका आमने सामने भएको जस्तो सर्वोच्चमा स्याडो बक्सिङ पनि सुरु भएको जस्तो देखिन्छ नि त
8: होइन यसलाई तपाईँहरूले त्यसरी व्याख्या नगर्नु भए पनि हुन्छ किनभने थ्योरी अफ सेपरेसन अफ पावरले के भन्छ भन्दा यी तिन न्यायपालिका कार्यपालिका र व्यवस्थापिकाले आफ्नो आफ्नो ढङ्गले काम गर्ने हो तर काहीँ कतै कमी कमजोरी भएछ भने चेक एन्ड ब्यालेन्स चाहिँ गर्न मिल्छ सो चेक एन्ड ब्यालेन्सको सिद्धान्त अनुसारले भनौँ न केही गलत हुन लागेको छ भने न्यायपालिकाले पनि सरकारलाई ल है यो गलत हुन लागेको छ तपाईँहरू यो सच्चिनुहोस् भन्ने हो होइन त्यस्तै गरेर सांसदले पनि व्यवस्थापिकाले पनि तपाईँहरू काहीँ गलत हुन लाग्नु भएको छ भने यो चाहिँ गलत हुन लाग्छ है तपाईँहरू पनि यहाँनिर सचिनुहोस् भनेर भन्ने हो यसलाई कोल्ड वार या केही वार होइन यो चाहिँ संस्थाहरूलाई बलियो बनाउने प्रक्रिया मध्येको एक प्रक्रिया नै हो यसमा हामीले
7: लागेको छैन सर्वोच्चमा शक्ति सङ्घर्षको उत्कर्ष अहिले
8: होइन यो सर्वोच्चमा शक्ति सङ्घर्षको उत्कर्ष अहिले मात्र होइन जब सर्वोच्च अदालतमा आफै दलीयकरण भयो दलीय राजनीतिक भागभण्डामा न्यायाधीशहरू नियुक्ति हुन थाले त्यहाँदेखिको हो यो हामीले अहिले आएर टुङ्गोमा लागेको या अहिले चाहिँ यो उत्कर्षमा पुगेको भन्ने नै होइन जुन दिन सर्वोच्च अदालतमा दलीय आवरणमा न्यायाधीशहरूको नियुक्ति हुन थाल्यो त्यही दिनै सर्वोच्चमाथि हस्तक्षेप हुन थालेको हो भलै यो विषय आज हामीले उठाइराखेका छौँ तर यो विषय 10 वर्ष 15 वर्ष अगाडि उठ्नुपर्ने थियो र त्यतिखेरै शुद्धिकरण गर्नुपर्ने थियो र बारकै रिपोर्टमा आउँछ त्यस पछाडि गएर न्याय उसकै परिषदकै रिपोर्टमा पटक पटक आउँछ सर्वोच्च अदालतमाथि हुने गरेका भ्रष्टाचारका विषयहरू आउँछन् के अरे न्यायाधीश नियुक्तिका प्रति न्यायाधीश नियुक्तिको बेलामा हुने दलीय आबद्धताहरू मिसिएर आउँछन् हामीले भनेको के हो भने राजनीति गर्ने निश्चित थलो छ राजनीति गर्नेले राजनीति नै गर्न पर्यो बाँकी अन्य काम गर्ने व्यक्तिहरूले आफ्नो जिम्मेवारी पुरा गर्न पर्यो र राजनीतिमा दलीयकरण भयो र भ्रष्टाचार भयो भनेर त मैले भनिरहेको छैन कि त्यो चाहिँ
7: कङ्ग्रेस एमालेका मान्छेहरू चाहिँ त्यहाँ नियुक्त हुन्थे भन्ने आउँथ्यो अब आज चाहिँ अध्यादेशै जारी गराएर तिनजनाले नै नियुक्त गर्न पाउने गरी निर्णय गर्न पाउने गरी चाहिँ अहिलेको तत्कालीन सरकार अर्थात् प्रधानमन्त्री बालेन्द्र शाहजीले होइन संवैधानिक परिषदबाट त्यो गराउनु भयो अब चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमै झुकाप राख्ने मान्छेहरू त आउने होला न्यायालयमा भन्ने त छ नि त होइन आलोचना
8: राष्ट्रिय स्वतन्त्र पार्टीमा झुकाव राख्ने उहाँहरू त हामी आउनुभन्दा पहिले नै न्यायाधीश भएर सम्पादन गरिरहनु भएको थियो र उहाँहरूको सिफारिस आउँदाखेरि छजनाको सिफारिस हाल्यो र सिफारिस आउँदाखेरि सिफारिस जो पनि सक्षम छ भनेर सिफारिस आइसकेपछि त उहाँहरू मध्ये कसैलाई पनि छान्न मिल्यो नि त. सिफारिस तपाईँले छजना गरेर होइन अनि त्यो एकजनालाई नै बनाउनु पर्छ भन्ने विषय त कतिको जायज हुन सक्छ होइन. त्यो हो भने हामी त के रेडी छौँ भने ल यो वरिष्ठतमको विषयलाई नै तोकेर जाने हो भने ल ठिक छ त बहस गरौँ संविधान संशोधन गरौँ तोकेर जाउँ जस्तो सिफारिस आउँछ एकजनाको मात्र सिफारिस गरौँ. हामी क्लियर के कुरामा हो भन्दाखेरि यो हामीले बनाएको नीति नियम पनि होइन, हामीले पहिले बनेका नीति नियमलाई पालना मात्र गरेको. तपाईँले सिफारिस चाहिँ सक्षम छ रिकमेन्डेसन गर्ने ठाउँमा तपाईँ हुनुहुन्छ र तपाईँ चाहिँ पाँचजनामा जसलाई बनाए पनि हुन्छ भनेर रिकमेन्डेसन गर्नुहुन्छ अनि त्यो रिकमेन्डेसनको आधारमा ए र बी नभएर सी या डी भयो भने चाहिँ होइन ए र बी नै हुनुपर्छ भन्ने विषय त जायज भएन नि त. त्यही भएर यो नचाहिँदो भनौँ न छलफलमा हामी गइराखेका छौँ. जे कानुन सम्मत छ त्यही नै प्रक्रिया अगाडि बढेको हो. र अर्को विषय भनेको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले अहिले गर्न खोजेको कति मात्र हो भनेदेखि जहाँ जहाँ दलीय हस्तक्षेप छ त्यो दलीय हस्तक्षेपलाई चिर्नुपर्छ भनेको हो र यो चिर्नलाई गाह्रो छ. हेर्नुहोस् न्यायालय पनि चोखो छैन, त्यस्तै गरेर अन्य कुनै क्षेत्र पनि चोखो छैन दलीय हस्तक्षेपले. अब त्यसलाई चिर्नलाई हामीले अलि कडै काम गर्नुपर्ने हुन्छ, त्यसका लागि हामी तयार छौँ.
7: जाँदा जाँदै समस्या बास्कोटाजी तपाईँ प्रश्नवक्ता हो, आज प्रधानमन्त्री यो देशमा सोपिस मात्रै हो कि उहाँले पनि केही काम गर्नुपर्छ, संसदमा आउनुपर्छ, जवाबदेही त देखाउनुपर्छ.
8: होइन, प्रधानमन्त्री अस्ति नीति तथा कार्यक्रमको विषयमा मात्र के अरे संसद भवनमा नआउनु भएको, त्योभन्दा पहिलाको हेर्नुभयो भने पहिला पहिलाको मन्त्रीज्यूहरू प्रधानमन्त्रीज्यूहरू एकछिन बसेर जाने हुनुहुन्थ्यो. पहिलो सदन सुरुवात हुँदाखेरि उहाँ घन्टौँ बसेर जानुभएको छ र प्रधानमन्त्री सोपिस होइन, उहाँ चाहिँ काम गर्न इच्छुक व्यक्ति हुनुहुन्छ कि. उहाँ चाहिँ टार्गेटै राखेर अहिलेसम्म तपाईँले कुनै प्रधानमन्त्री देख्नुभएको थिएन होला जो प्रधानमन्त्री बिहान 8 बजीदेखि सिंहदरबार आएर काममै तल्लिन्छ. बालबटारबाट शासन प्रशासन चलाएको छैन, शासन प्रशासन चलाउने ठाउँ सिंहदरबार हो, सिंहदरबारमै बसेर उहाँले शासन प्रशासन चलाइरहनु भएको छ. र अहिले हामी केही टिओआर अब टिओ मन्त्रीलाई टिओआर दिएर प्रधानमन्त्री आफै केही टिओआर राखेर कामै गर्न खोज्ने प्रधानमन्त्री चाहिँ पहिलो हो. यद्यपि उहाँ कम बोल्नुहुन्छ होइन, कम बोल्नु भनेको चाहिँ गलतै हुनु भन्ने त होइन नि त.
7: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
8: हजुर हस्, धन्यवाद.
7: उहाँ हुनुहुन्थ्यो कानुन समिति सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटा. आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
9: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ.

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो नेपाली रेडियो नेटवर्क।
4: हर विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
5: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
6: डिश होम फाइबर नेट।
7: यतिखेर हाम्रो बीचमा नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
8: नमस्कार।
7: होइन, धेरै दिनपछि कुराकानी भयो भट्टराईजी। होइन, नेकपा एमालेमा त फेरि एउटा युटर्न सुरु भइसकेछ। विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने सचिवालयले निर्णय पनि गरेछ। विद्यादेवी भण्डारी अब एमालेको सक्रिय राजनीतिमा प्रवेश गरिसके पछाडि कतिवटा मत बढ्यो?
8: अब त्यसको हिसाब किताब त बाँकी नै छ। जे भए पनि फागुन 21 निर्वाचन परिणाम नेकपा एमालेका लागि असाध्यै प्रतिकूल रह्यो। खास गरी लोकतान्त्रिक पार्टीहरू र पुराना पार्टीहरूको लागि यो परिणाम असाध्यै नकारात्मक रह्यो, जसबाट पार्टीहरूले कुनै न कुनै शिक्षा लिनुपर्ने, कुनै न कुनै हिसाबको सीमावलोकन गर्नुपर्ने, कतिपय आफ्ना निर्णयहरूमा रिथिङ्क गर्नुपर्ने थियो नै। हामीले हाम्रो पार्टीले हिजोको बैठकबाट चाहिँ पार्टीको यो निर्वाचन पराजयको समीक्षा गर्ने एउटा कार्यदल सँगै पनि बनाएको पनि छ, त्यसको प्रतिवेदन पनि आउला, त्यसपछि फेरि पार्टीको बैठक पनि बस्ला। समयक्रममा हामीले सबै कुराको निष्कर्ष सार के हो त भने, पार्टीले कहीँ न कहीँ आफूलाई अलिकति सच्याएर अगाडि बढ्नुपर्छ भन्ने शिक्षा दिएको छ। त्यसो भएको हुनाले चाहिँ अब नेकपा एमाले आफूलाई व्यवस्थित भएर सके जति एकताबद्ध बनाएर हिजो विभिन्न कारणले असन्तुष्ट रहनुभएका नेता कार्यकर्ताहरूलाई पनि पार्टीमा मूलधारमा ल्याएर अगाडि बढ्ने संकल्प चाहिँ हिजोबाट गरेको छ।
7: होइन, अब ओह्रालो यात्रा सुरु भइसके पछाडि त बुद्धि पलाउँदो रहेछ नि त, होइन?
8: एक हिसाबले भन्दाखेरि मान्छेहरूले नेकपा एमालेमा नेता कार्यकर्ताहरू बाहिरिएको, कतिपय काम गर्न इच्छुक भएका मान्छेहरू पनि अब चाहिँ विभिन्न भूमिकाका कारणले काम नपाएको जस्ता असन्तुष्टिहरू हुन् त। राजनीतिमा यस्ता समस्याहरू सदाबहार हुन्, सबै पार्टीमा त्यो देखिन्छन्। तर पनि सके जति पार्टीलाई एकताबद्ध बनाएर एक ठाउँ उभ्याएर सबै नेता कार्यकर्ताहरूलाई काम दिएर काममा लगाएर मात्रै पार्टीलाई एकताबद्ध थप बलियो र प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने कुरा त पार्टीहरूले गर्नै पर्यो। तर जे भए पनि हिजोको निर्णयले पार्टीलाई थप उत्साहित बनाएको छ र त्यसले खासै ठुलो चाहिँ पार्टीमा त्यति नकारात्मक असर गर्ला जस्तो लाग्दैन।
7: होइन, उत्साहित त बनाइ त हालेका छन् त, किनभने शङ्कर पोखरेलजी र विष्णु पौडेललाई साइजमा ल्याउनु पर्ने थियो नि त।
8: अब चर्चाहरू त्यस्ता पनि छन्, तर जे भए पनि
7: उहाँहरू पनि त राम्रै उम्लिनु भएको थियो, होइन? पार्टी अध्यक्षलाई अप्ठ्यारो पर्दा, सान्नाटामा हुँदा, हस्पिटलाइज हुँदाखेरि चाहिँ शङ्कर पोखरेलजी र विष्णु पौडेलजीको दोहोरी त फेसबुकमा राम्रैसँग देखिया हो नि त, कार्यकर्ताले बुझ्या छन्।
8: अलिकति मिडियाहरूमा त्यस खालका कुराहरू पनि आएका हुन्, तर उहाँहरूले चाहिँ पार्टी बाहिर मिडियामा बाहिर कहीँ पनि कुनै पनि कुराहरू अभिव्यक्ति दिनुभएको थिएन। पार्टी अध्यक्ष स्वयंसँग उहाँहरूको के छलफल भयो त्यो हामीलाई थाहा भएन, तर जेसुकै भए पनि बाहिर यस्ता कुराहरू आएका थिए। अब चुनावमा पराजय भइसकेपछि स्वाभाविक रूपमा यो गर्दा हुन्छ कि त्यो गर्दा हुन्छ कि भन्ने प्रकारका अनेकन विकल्पहरूमा छलफल गर्ने कुरा त स्वाभाविकै हो, त्यसलाई हामीले अन्यथा मान्नु पनि हुँदैन। तर अब यहाँ कसैले कसैलाई साइजमा ल्याउने या कसैले कसैलाई चाहिँ फेरि उत्साहित गर्ने कुरा भन्दा पनि पार्टीलाई एकताबद्ध बनाएर अब थप चुनौतीहरूको सामना गर्ने, एक वर्षपछि स्थानीय चुनाव हुन गइरहेको छ, झन्डै डेढ वर्षपछि चाहिँ प्रदेश सभाको चुनाव हुन्छ, यो चुनावमा प्रतिस्पर्धी बनाउने, चुनावमा चाहिँ हिजोको भन्दा राम्रो परिणाम ल्याउनका लागि सबै खाले प्रयत्न गर्ने कुरा त आफ्नो ठाउँमा छँदैछ। सँगसँगै अब पार्टीले कयौँ हाम्रा पेसागत र व्यावसायिक या चाहिँ जनसङ्गठनहरू छन्, ती सङ्गठनहरूलाई तिनै क्षेत्रका जनताको नेता बनाउने कुरा, विद्यार्थीहरूलाई विद्यार्थीको नेता बनाउने, युवाहरूलाई युवाको नेता बनाउने र तत्त्व क्षेत्रका मान्छेहरूको आम जनताको मुद्दाहरू उठाएर नेताको रूपमा स्थापित गर्ने ती प्रयासहरू पनि अब क्रमशः चाहिँ हुँदै जान्छन्। त्यस कारण ती समग्रतामा नेकपा एमालेलाई अब थप मजबुत र बलियो बनाउनका लागि अरू पनि थुप्रै मान्छेहरू बाहिरिनु भएको छ, पार्टीमा काम गर्ने अवसर पाइएन भन्नुभएको छ भने उहाँहरूको हकमा पनि अब पार्टीले चाहिँ पुनर्विचार गर्छ र कसैले पनि उपेक्षित हुनु नपरोस् एमालेमा भन्ने कुरालाई चाहिँ पार्टीले ध्यान दिन्छ।
7: होइन, तपाईँलाई थाहा छ अहिलेको अवस्थामा जुन ढङ्गले विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भएको छ, अब उहाँको नेतृत्वमा चाहिँ नेकपा एमाले अगाडि बढाउनु पर्छ भन्ने आवाज सुरु भइसकेको छ क्या भट्टाईजी?
8: नेतृत्वको सन्दर्भको कुरो अहिले चर्चामा छैन, किनभने भर्खरै हामीले महाधिवेशन सम्पन्न गरेका छौँ। महाधिवेशन सम्पन्न गरेको चाहिँ धेरै समय बितेको छैन, यस्तो बेलामा चाहिँ अब नेतृत्व के गर्ने भन्ने कुरा चाहिँ, कुनै पनि जिम्मेवार पदहरू खाली छैनन्, कसैले राजीनामा दिनुभयो भने राजीनामा भएको ठाउँ पूर्ति गरौँला, नत्र भने अब अहिले नै त्यो नेतृत्वको यताउति हुने त कुनै सम्भावना देखिँदैन। तर समयक्रममा अब पार्टीलाई तलदेखि माथिसम्म कसरी व्यवस्थित गर्ने, कसरी जनताका मुद्दामा केन्द्रित गर्ने, कसरी पार्टीलाई चाहिँ आन्तरिक रूपमा एकताबद्ध बनाउने र जसरी भए पनि पार्टीलाई हिजोको जस्तो चाहिँ एउटा जनआधारित पार्टी, जनताको मुद्दाहरू उठाउने लोकप्रिय पार्टीको रूपमा स्थापित गर्ने कुरामा हामी सबै अब बलियो भएर लाग्छौँ। भर्खरै पनि म तपाईँले धेरैचोटि प्रयत्न गर्नुभएको थियो, म खोटाङ गएँ, खोटाङ गएर चाहिँ लामो बसाइमा, झन्डै एक हप्ताको बसाइमा म धेरै गाउँहरू जनताहरूका बिचमा गएँ, कुराकानी व्यक्तिगत रूपमा पनि गरेँ। हाम्रो पार्टी पङ्क्ति, हाम्रो जनमत बिग्रेको छैन, अलिअलि जनताहरू हामीसँग रिसाएका हुन्, हामीले गरेका कैयौँ क्रियाकलापहरू जतिखेर पनि जहिले पनि गर्ने यो केन्द्रीय तहको गठबन्धनको कुराहरू मन परेन जनतालाई, स्थानीय तहमा हाम्रा काम गरिरहेका जनप्रतिनिधिहरूसँग अलिअलि जनताको असन्तुष्टि, अब सबै मागहरू पुरा गर्न सम्भव पनि हुँदैन तर पनि मान्छेको अपेक्षाहरू धेरै, त्यसै गरी हामीले चाहिँ लगातार एउटै अनुहार, लगातार एउटै पार्टी देखिरहँदा जनतालाई एकचोटि हेरौँ न त कस्तो बनाउँदा रहेछन् भनेर एउटा शङ्काको सुविधा दिएको हो कि जस्तो देखिरहेछ। तर निर्वाचितहरू आइसकेपछि जनताले जे अपेक्षा गरेका थिए, अहिले यति छिटै मान्छेमा चाहिँ यो सरकारप्रति चाहिँ निराशा बढ्दै गएको हामीले पाएका छौँ। अब त्यो निराशा
7: सरकारप्रति त निराशा होइन, सरकारप्रति त आशाका किरणहरू झल्किरहेका छन् नि अहिले।
8: आशा त देखिएन खेमजी, किनभने सुकुम्बासीहरूको समस्या समाधान गर्न उहाँहरूले जे जस्ता तरिकाहरू अपनाउनु भयो त्यो तरिका चाहिँ हिजो महानगरको मेयर हुँदा देखाएको स्टन्ट जस्तै प्रकारले उहाँहरूले गर्नुभयो। 3 लाखको संख्यामा त नेपालमा एक टुक्रो जमिन नभएका, कहीँ बासको व्यवस्था नभएका सुकुम्बासीहरू हुनुहुन्छ, साँच्चीकै सुकुम्बासीहरू, कतिपय हुकुम्बासीहरू पनि होलान्, सम्पत्ति निजी सम्पत्ति भएका मान्छेहरू पनि सहर बजारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका होलान्, नभएका होइनन्, झन्नै त्यो सङ्ख्या अव्यवस्थित बसोबासी भन्नु, त्यसलाई अव्यवस्थित बसोबासीको सङ्ख्या 9 लाख छ। अब यदि 3 लाख चाहिँ साँच्चीकै सुकुम्बासीहरू जसको कहीँ एक टुक्रा जमिन छैन, अलिकति चाहिँ सानो एउटा चाहिँ आफ्नो घर बनाएर बसौँ भने एक टुक्रो जमिन नभएका मान्छेलाई चाहिँ व्यवस्थित तरिकाले त्यसको अनुसन्धान गरेर अध्ययन गरेर अनि वैकल्पिक व्यवस्था गरेर गर्न सकेको भए राम्रो हुन्थ्यो। आम रूपमा जनता अहिले चाहिँ सुकुम्बासीहरूप्रति जे जस्तो व्यवहार सरकारले अप्नायो, अब रवि लामिछाने आफैले पनि चुनाव अगाडि भोट माग्दाखेरि चाहिँ यदि सुकुम्बासी बस्तीमा डोजर चल्यो भने म छाती थाप्न आउँछु भनेर त बोल्नु भएकै छ।
7: होइन, छाती त फेरि पनि थाप्ने भन्नुभएको छ उहाँले, खगेन्द्र सुनारजीले नि अस्ति छाती थाप्नुहुन्छ मेरो सभापतिले भन्नुभएको छ संसदमा,
8: भन्नुभएको छ। तर भत्काउने कुरा त जारी नै थियो, अहिले सम्मानित सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर अहिले कहीँ स्थगित भएको होला, तर मलाई लाग्छ उहाँको उद्देश्य भनेको चाहिँ गरिबी हटाउने होइन, गरिब हटाउने हो। पहिला काठमाडौँमा पनि उहाँले तरकारी बेच्दै गरेका, फलफुल बेच्दै गरेका, फुटपाथमा सानो नाङ्ले पसल गरेर भए पनि आफ्नो बालबच्चा पढाइरहेका गरिबहरूलाई हटाउनु भयो।
7: उहाँहरूले चाहिँ उहाँहरूको भनाइ चाहिँ फरक हो, तपाईँहरूले बुझ्नु भएन कि जस्तो लाग्यो मलाई चाहिँ, छाती चाहिँ डोजर चलाउन बन्द गर्नेहरूका अगाडि गएर छाती थाप्ने बन्द खोज्नु भयो क्या।
8: उहाँले त्यो बोल्नु भएको छ भने त्यो बजाइदिनु होला खेमजी, तपाईँको रेडियोमा टेलिभिजनमा पनि तपाईँ हुनुहुन्छ कहीँ न कहीँ।
7: तर सुकुम्बासीहरूको बिल्ली बार छ क्या, बिचल्ली छ होइन। अब त्यहाँ होल्डिङ सेन्टरमा जाँदा पनि त्यहाँ होल्डिङ सेन्टरमा जान पाइएको छैन होइन, कपी डटमिनहरू छैनन्, डकुमेन्टहरू पुरिएका छन्, समस्या छ क्या। यसको तयारी भएन भन्ने कुरामा त हामी खबरदारी गरिरहेको छौँ।
8: आम जनताको असन्तुष्टि त्यो चाहिँ बाहिर मैले भर्खरै जिल्ला जाँदाखेरि पनि प्राप्त गरेँ। सँगसँगै मान्छेहरूमा अहिले विकास निर्माणका सन्दर्भमा, अरू कामका सन्दर्भमा जे जस्ता मान्छेहरूका अपेक्षा थिए, ठिक छ ल पुरानाले गरेनन् रे, पुरानाले राम्रो गरेनन्, खतम गरे, बिगारे, सके, खाए भनेर भनिया हो नि त। हत्यारा भनियो, केपी ओली पक्रियो, अदालत लगियो, प्रमाणित हुन सकेन। अब त्यसपछि चाहिँ फेरि रमेश लेखक प्रमाणित हुन नसक्दाखेरि केही दिनमा निस्कनु भयो। त्यसपछि उहाँहरूले चाहिँ अर्को हात हाल्नुभयो सुकुम्बासीमा, त्यसमा ब्रेक लाग्यो। न्यायालयको 86 वर्षको इतिहासमा पहिलोपल्ट सिनियरिटीलाई मिचेर तेस्रो चौथो वरियताको आफ्नो झोले, हामीलाई विगतमा झोले भन्नुहुन्थ्यो उहाँहरू, आफ्नो मान्छे थपक्क टिपेर चाहिँ ल्याएर न्यायालयमा चाहिँ स्थापित गर्नुभयो। संसारमा कहीँ नभएको, कुनै पनि देशमा नभएको यस्तो गाईजात्रा देखाउने काम गर्नुभयो। र नेपालको न्यायिक इतिहासमा त यस्तो कहिल्यै भएकै थिएन। यसरी चाहिँ आफ्ना मान्छेहरूले पनि यत्रा धेरै नियुक्तिहरू ल नियुक्ति गरेका विगतका सबै अयोग्य थिए, उहाँहरूका चाहिँ योग्य हुन्छन्। उहाँहरूका सांसदका पनि घटना त दिनानुदिन मिडियामा आइरहेकै छन्। अनि उहाँहरूमा लागेपछि घन्टी चुनाव चिन्ह लिने बित्तिकै, राजसभाको टिकट लिएपछि निलो स्काफ घाँटीमा लाउने बित्तिकै त्यो मान्छे महान हुने, अनि अरूमा हुने बित्तिकै चाहिँ त्यो मान्छे गलत हुने भन्ने प्रकारको भाष्य खडा गरेर विगतका नियुक्ति एकैपल्ट खारेज गर्नुभयो अध्यादेश ल्याएर। अनि ती जम्मै चाहिँ गलत थिए हिजो, अब उहाँहरूले ल्याएका प्रत्येक मान्छे चाहिँ गाईको दुधले धोएका छन्, चोखा छन् भनेर प्रमाणित गर्न सक्ने आधार त छैन। त्यसकारण यस किसिमका चाहिँ उहाँहरू जे हरकत गर्दै
7: समस्या छन् होइन, समस्या छन्। हिजोका प्रवृत्तिहरू बिग्रेका प्रवृत्तिहरू छन्, कस्ता कस्ता मानसिकता भएका व्यक्तिहरू आए सांसद बनेर भन्ने कुराहरू पनि होइन यतिखेर देखिएका छन्। एकजना सांसदकै हिजो मैले कता भिडियो सामग्री हेर्दै थिएँ, एउटा विदेशी युवतीलाई चाहिँ अलपत्र पारेको भन्ने खालका विषय पनि आएका छन् होइन। यी अराजकताहरूलाई चाहिँ सुधार्नु पर्छ होइन,
8: हेरिराख्नु होला। समयक्रममा 6 महिना पनि कुर्नु पर्दैन। उहाँहरूले जिताएर ल्याएका, कहिल्यै जिन्दगीमा कहिल्यै नदेखेका, खालि घन्टी भए पुग्ने, बालन शाहको नाम लिँदा पुग्ने, त्यस हिसाबले जितेर आएका मान्छेहरूप्रति अहिले जनतामा व्यापक रूपमा यति छिटै चाहिँ नि निराशा बढ्दो छ, गल्ती गरियो कि भन्ने छ। यस्ता खालका चाहिँ मान कृष्ण कार्की जस्ता सांसदहरूले गरेका हरकतहरूका कुरा त क्रमशः दिनानुदिन आइरहेका छन् मिडियामा, तपाईँ हामीले देखिरहेका छौँ। एउटा चाहिँ नि सांसद हुन लायक मान्छे हुन् कि होइन, तिनै मान्छेको अगाडि यो भदौ 24 गते चाहिँ सरकारी संरचना डढाएको र चाहिँ पुरै चाहिँ भेस्ट फुकालेर नाङ्गो भएर चाहिँ बन्दुक बोकेर चाहिँ सुरक्षाकर्मीको बन्दुक खोसेर बन्दुक ताकिरहेको भिडियो त आइरहेकै थियो। त्यसका बावजुद पनि त्यसैलाई उहाँहरूले योग्यता छान्नुभयो। डराउन सक्ने, बन्दुक बोक्न सक्ने, पेट्रोल बम छर्किन सक्ने, मान्छे कुट्न सक्ने, दादागिरी गर्न सक्ने र जसले धेरै डराउन सक्यो त्यो महान भनेर उहाँहरूले टिकट बाँध्नुभयो। आज ती त सबै पटाक्षेप भइरहेका छन् र जसले धेरै चरित्रहीन काम गर्यो त्यसको चाहिँ उहाँहरूले टिकट दिनुभयो, जनताले चाहिँ आँखो अन्धो भएर भोट दिए, आज चाहिँ त्यसको परिणाम त देख्दै हुनुहुन्छ। त्यसकारण मेरो चाहिँ यति मात्रै भनाइ हो कि आज पार्टीहरूलाई गाली गरेर हामीले गरेका उपलब्धिहरू हिजोका केही पनि होइनन् भनेर जे जस्ता स्टन्टबाजी गरेर भ्रमहरू सिर्जना गरेर बदनाम गर्ने प्रयत्न गरिएको थियो, जसरी उहाँहरू आउनु भएको थियो सोसियल मिडियाहरूलाई बदनाम गरेर, त्यसै गरी भोलि उहाँहरूका विरुद्ध पनि मान्छे आइरहेछन्। हामी चुप लागेर बस्दा पनि, हामीले त केही बोलेकै छैनौँ, चुप लागेर बस्दा पनि आम मान्छेले चाहिँ यसको बारेमा चाहिँ बोलिरहेका छन्। त्यसकारण उहाँहरू सच्याउनुहोस् भन्ने हो, हामी आफूलाई सच्याउने क्रममा पनि छौँ। फेरि पनि हामीले राम्रै मात्र गऱ्यौँ, सबै असल काम गऱ्यौँ भन्ने मेरो भनाइ हुँदै होइन, हामीले पनि कयौँ कमजोरीहरू गऱ्यौँ, कमजोरीहरूको हामीले लिस्ट बनाउँछौँ, त्यसबाट सच्याउँछौँ आफूलाई, सच्ची नै पर्छ। नेकपा एमाले जस्तो पार्टी, यत्रो इतिहास भएको पार्टी, हामीले यत्तिकै यसलाई चाहिँ नासिन बिग्रिन कुनै पनि हालतमा दिँदैनौँ। यो पार्टीलाई समयक्रममा बलशाली बनाएर अरूसँग प्रतिस्पर्धी बनाएर यस खालका विकृति विसङ्गतिहरूको भण्डाफोर गरेर आफूलाई व्यवस्थित गरेरै छोड्छौँ। कुनै पनि हालतमा यो बाटोबाट हामी चुक्दै चुक्दैनौँ। त्यस क्रमको एउटा एउटा खण्ड हो विद्या भण्डारीको सदस्यता नवीकरण। अरू धेरै हिजो उपेक्षामा परेका नेता कार्यकर्ताहरू हुनुहुन्छ, कहीँ कतै विभिन्न कारणले प्रतिस्पर्धामा पराजित भएका, विभिन्न कारणले बाहिरिनु भएका, विभिन्न निराशाका कारणले चाहिँ पलायन भएका नेता कार्यकर्ताहरू जनताहरूमा आशाको सञ्चार गरेर पार्टीमा ल्याएर काम गर्नुपर्छ भन्ने कुराको सन्देश पनि हो यो।
7: हस् भट्टराईजी, यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नेकपा एमालेका नेता विशाल भट्टराई, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु। नमस्कार।

0: महिला बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
2: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
1: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
4: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौँ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
8: टिकट शुल्क ₹50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
9: हाम्रा विशेषताहरू:
8: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
9: अति विशिष्ट सघन उपचार कक्ष,
8: MRI, CT स्क्यान र डिजिटल सेवा,
9: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
8: भिडियो तथा इन्डोस्कोपी सेवा,
9: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
8: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
9: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
8: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
9: 24 घण्टा इमर्जेन्सी सेवा।
8: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
10: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
11: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
12: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ, कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
13: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: दमौलिया FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846141633, 9817150898, 9864603385।
3: किन आँखा मिचेको मिचै गरेको?
4: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
3: धेरै समय मोबाइल चलाइसी क्या हो?
4: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
4: बुझे।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए, गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563363, 98560917 र 98560867।
3: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपराइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42 97 452 82 00 00।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्यामो त त्यस्तो हेर्न नि सक्दिनँ।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। ए ल ल एम्बुलेन्स एम्बुलेन्स आ एम्बुलेन्स आ ल ल ल उठाउ त उठाउ ल ल ल लगिहाल लगिहाल यो।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: दमोले बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खानी होला? खै
9: जाम न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
10: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
9: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91, 97 074 042 34।
11: दमौलिया FM 94.2 समुदायको

0: EFM 94.2 समुदायको आवाज
1: आहा कस्तो राम्रो रङरोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि
1: मैले पनि घर बनाउनु छ भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो
3: भोपाल हार्डवेयर ब्यास चार मेन रोड भोरलेटार चोक दमौली तनहुँ प्रोपाइटर भोपाल आले हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्मुनियम पाइप पाता स्वदेशी तथा विदेशी रङ नेपाटपको पिपिआर सिपिभिसी पिभिसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरुम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ बिपी सप्लायर्स फोन 0565653 19 98 560 27 319
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
5: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
4: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
5: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
4: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
5: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ
7: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
1: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
9: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
1: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
9: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको
1: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
9: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
1: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
1: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स ब्यास 2 डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
1: 9085500700
3: 9460 40344।

0: छैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
2: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
2: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
1: खै खै, के आयो त्यस्तो? ह्या, यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन। यस्तो त जसले नि लेखिहाल्छ नि।
0: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
6: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
5: ए हो र, सेवा राम्रो हुन्छ त?
6: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
5: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
6: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
7: 9827848448, 9846554595 र 9846011818।
8: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
8: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
8: अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न।
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
8: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
8: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
11: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
10: अनि त्यो कहाँ पाइन्छ त?
11: ओम फर्निचरमा जानुहोस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
12: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
13: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
12: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
13: फर्निचर उद्योग
12: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
14: 9560443234। भर्ना खुल्यो। पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563 63 363, 98563 69 17 र 98563 68 67।
15: मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।

नाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, व्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9914852518 र 9865315332।

0: BFM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 65 025।
4: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानी होला खै?
5: जाम न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
1: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
5: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91, 97 074 042 34।
6: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
6: ए,
7: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए,
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
6: नमस्कार स्वयंसेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई, दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 2990, 98171 5160।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँट्यो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
8: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
8: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
10: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहु। सम्पर्क नम्बर 9410061, 9066373344।
11: अब सुन्नुहोस् पूरा समाचार।
12: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
11: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
12: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
11: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
12: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
11: मद्यपान र धुम्रपान सेवन नगरौं,
12: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: फुलको आँखामा फुलै संसार काडा।
14: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
14: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
14: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9065414337।
1: ब्यास 3 प्रशासन चोक दमौली।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
1: यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरे दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058-00700,
6: 98460-40-304।

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खानी होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9704042034।
3: दमौलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज।
1: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
2: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल वनकुखुरा खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 98 41 12 07 40।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846554495 र 9846011818।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
10: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
9: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
10: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
9: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
11: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
10: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840001, 9066373444।

0: इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843138290 9811751760।
1: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
2: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
1: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
2: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625637115 र 9841120740।
3: दमौलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज।
1: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058000700,
5: 98460403044।
6: के भयो? केको हल्ला खल्ला हो यो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 98560 63 363, 98560 60 917 र 98560 60 867।
11: ए नानी, कता हिँडेउ छाता ओढेर, हतारमा छौ त?
12: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
12: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
11: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
12: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
12: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 Samudayaku Awaz.
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेष विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
4: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरे दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98460-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98-58-00-700,
7: 98-460-40-344।
8: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि

0: मुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौं। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेव ओभन, राइस कुकर,
1: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तोई न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 9850607424, 9860602।
0: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846 37 39 1।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-0385।
3: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
6: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
5: अनि त्यो कहाँ पाइन्छ त?
6: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
7: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
8: फर्निचर उद्योग
7: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
6: 9556043234।
7: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
9: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराइली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 9556025380, 9814852518 र 9065153332।

गर्नेको सडा मानव वन्य जन्तु द्वन्द व्यवस्थापनका लागि टास्क फोर्स गठन. द्वन्दको प्रत्यक्ष प्रभाव नेपालको पूर्वाधार क्षेत्रमा. निर्माण व्यवसायीहरू आन्दोलित. बैंकिङ कसर मुद्दामा कांग्रेस टोल्पाका फरार उपसभापति शाही पक्राउ. कतार, साउदी अरब र युएको आग्रहमा इरानमाथि आज गर्ने भनिएको हमला रोकिएको ट्रम्पको दावी. अमेरिकाको सान डिएगो मस्जिद र विद्यालय नजिक गोली प्रहार, 5 जनाको मृत्यु. र इण्डियन प्रिमियर लिगमा हैदराबाद प्लेअफमा आज राजस्थान र लखनऊ खेल्दै नेमारलाई समेट्दै विश्वकपका लागि ब्राजिलियन टोली घोषणा.

0: रुपियाँ मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मन्त्री परिषद बैठक सम्बन्धी खबरबाट प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक आह्वान गर्नुभएको छ। आज दिउँसो 4 बजे सिंहदरबारमा बस्ने गरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकमा समसामयिक विषय र सरकारको काम कारवाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ। त्यस्तै प्रतिनिधि सभाको बैठक पनि अहिले जारी छ। बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल भइरहेको छ। सो प्रस्तावमा सोमबारदेखि छलफल शुरूआत भएको थियो। गत वैशाख 31 गतेको बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डाक्टर वाग्लेले जवाब दिनुहुने जनाइएको छ। त्यसै गरी राष्ट्रिय सभाको बैठक पनि आज अपरान्ह 1 बजे बस्दैछ। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको सुनवाईका लागि बसेको संघीय संसदको संसदीय सुनवाई समितिको पहिलो बैठक सकिएको छ। सिंहदरबारमा बसेको उक्त बैठकले विपक्षी दलका सांसदको तीव्र विरोध र समय मागका बावजुद आजका लागि नयाँ कार्यतालिका तय गर्दै पहिलो सत्र समापन गरेको हो। त्यस्तै उजुरीकर्तासँगको पहिलो छलफल सकिए लगत्तै आज दिउँसो 1:30 बजे प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई सुनवाईका लागि आमन्त्रण गरिएको छ। उक्त समयमा डाक्टर शर्माले आफ्नो 6 वर्ष कार्यकालको कार्ययोजना प्रस्तुत गर्नुहुनेछ भने सांसदले उहाँमाथि प्रश्नोत्तर गर्नुहुनेछ। त्यस्तै प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले सर्वोच्च अदालतमा वर्षौंदेखि थुप्रिएका मुद्दालाई 18.5 महिनाभित्र फर्सुट गर्ने लक्ष्यसहितको महत्वाकांक्षी कार्ययोजना समेत सार्वजनिक गर्नुभएको छ। नेपाल बार एसोसिएशन लगायत कानून व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन गर्ने भएका छन्। बारले आज दिउँसो 1 बजे बार प्राङ्गणमा लालटिन बालेर अदालत प्रशासनको कार्यशैली विरूद्ध विरोध प्रदर्शन गर्न लागेको हो। सरकारले ल्याएको अध्यादेश र संवैधानिक परिषदको निर्णय विरूद्ध परेका रिटहरू दर्ता गर्न नमानेको र कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले सोमबार दिएको आदेश उल्लंघन गरेको भन्दै बारले सर्वोच्च प्रशासन विरूद्ध आन्दोलन शुरू गरेको हो। नेपाल बार एसोसिएशनको हिजोको बैठकले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै आजदेखि आन्दोलनमा उत्रिने निर्णय गरेको थियो। बारले न्याय विवेक र स्वच्छ प्रक्रियाको पक्षमा उभिन सम्पूर्ण कानून व्यवसायलाई आह्वान समेत गरेको छ। मानव वन्य जन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समिति गठन गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा वन्यजन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति गठन भएको हो। मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा 15 सदस्यीय टास्क फोर्स गठन गरिएको हो। टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन, वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्नेछ। त्यस्तै सूचकका आधारमा 20 वटा ओडामा नमूना परियोजना छनौट गरी कार्यान्वयन, प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि टास्क फोर्सलाई दिइएको छ। संघ प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बालीको राहत प्रणालीलाई सरल, प्रभावकारी र समय सापेक्ष बनाउन सुझाव दिने व्यवस्था पनि गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: गिफ्ट्स। वाशिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वाशिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा सर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। युवा श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा माथत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचार संहिता लागू गरेको छ। मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचार संहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको जनाइएको छ। मन्त्रालयका अनुसार सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीको व्यवहार र कार्यशैलीलाई स्पष्ट मापदण्डभित्र ल्याउने उद्देश्यले आचार संहिता लागू गरिएको हो। नयाँ व्यवस्था अनुसार कर्मचारीले सेवाग्राहीसँग शिष्ट र सम्मानजनक व्यवहार गर्नुपर्नेछ भन्ने, कुनै प्रकारको घुस, उपहार, सुविधा वा अनुचित लाभ स्वीकार गर्न नपाइने व्यवस्था गरिएको छ। पद तथा अधिकारको दुरूपयोग, व्यक्तिगत स्वार्थमा निर्णय प्रभावित पार्ने तथा सरकारी स्रोत साधन निजी प्रयोजनमा प्रयोग गर्ने कार्यलाई पनि निषेध गरिएको छ। पश्चिम एसिया द्वन्द्वको प्रत्यक्ष प्रभाव नेपालको पूर्वाधार क्षेत्रमा परेको छ। इजरायल अमेरिका इरान द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ। योसँगै नेपालमा निर्माण सामग्रीको मूल्य 107% बढेको छ। यस अस्वाभाविक मूल्य वृद्धिका कारण देशभर सञ्चालित करिब 30,000 विकास आयोजनाको भविष्य अनियलमा परेको भन्दै यति बेला निर्माण व्यवसायहरू आन्दोलित भएका छन्। 5 दिन यता नेपाल निर्माण व्यवसाय महासंघको प्रतिनिधित्वमा देशभर निर्माण व्यवसाय आन्दोलनरत छन्। व्यवसायीहरूले सबै किसिमको ठेक्कामा वैज्ञानिक मूल्य समायोजन, काम रोकिएका व्यवसायीहरूलाई कालो सूचीमा नराख्न र आयोजनाहरूको म्याद थप तथा बजेट व्यवस्थापन गर्न माग गरिरहेका छन्। नेपाली काँग्रेसका जिल्ला उपसभापति पक्राउ परेका छन्। काँग्रेस डोल्पाका उपसभापति पूर्ण बहादुर साई पक्राउ परेका हुन्। साईलाई त्रिपुरा सुन्दरी नगरपालिकाको त्रिपुराको बगर बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। उनलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको हो। नेपाली काँग्रेसका जिल्ला उपसभापति पूर्णबहादुर साई पक्राउ परेका छन् भने प्रहरीका अनुसार उच्च अदालत पाटनले 2079 कार्तिक 7 गते साईलाई बैंकिङ कसुरमा 1 दिन कैद र 2,50,000 रूपियाँ जरिवानाको सजाय सुनाएको थियो। तर अदालतको फैसलापछि उनी फरार थिए। बैंकिङ कसुरमा मुद्दामा फरार रहेका साईलाई अन्तत पक्राउ गरी आवश्यक कार्यवाहीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ। उनी विरूद्ध जिल्ला अदालत डोल्पामा पनि 10,00,000 बैंकिङ कसुरको मुद्दा छ। पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउन डोजर परिचालन गरेको छ। मंगलबार बिहान महानगरपालिकाको टोलीले सुरक्षाकर्मीहरूको सहयोगमा घरटहराहरू भत्काएको हो। विद्यालयको जग्गामा लामो समयदेखि अवैध रूपमा विभिन्न भौतिक संरचनाहरू निर्माण गरी प्रयोग हुँदै आएकामा डोजर प्रयोग गरी हटाइएको महानगरले जनाएको छ। सार्वजनिक र शैक्षिक संस्थाको जग्गा संरक्षण गर्ने नीति अनुरूप ती संरचनाहरू हटाइएको महानगरपालिका संरचना भत्काउने क्रममा ठूलो संख्यामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: हजारमा डिश होम सबरी रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिश होम, खुसीको कनेक्सन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबारका लागि तय गरिएको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। खाड़ी मुलुकहरू कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स युएका नेताहरूको विशेष आग्रहमा आफूले स्व आक्रमण रोकेको ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत सार्वजनिक गरेका हुन्। त्यस्तै अमेरिकाको सान डिएगो स्थित मस्जिदमा भएको गोली प्रहारबाट 5 जनाको मृत्यु भएको छ। मारिएका मध्ये 1 सुरक्षा गार्ड र 2 जना संदिग्ध व्यक्ति पनि छन्। प्रहरीका अनुसार मारिएका संदिग्ध दुवै किशोर छन्, जसमध्ये 1 जना 17 वर्षका र अर्का 19 वर्षका छन्। उनीहरू मस्जिद नजिकै कारमा मृत फेला परेका थिए। घटनाको अनुसन्धान भइरहेको जनाइएको छ। इण्डियन प्रिमियर लीगमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्सलाई हराएको छ। सोमबार साँझ भएको खेलमा हैदराबाद 5 विकेटले विजयी भएको हो। जितसँगै हैदराबादसँगै गुजरात टाइटन्स पनि प्लेअफमा पुगेको छ। आईपीएल क्रिकेटको अङ्क तालिकामा हैदराबाद 13 खेलमा 16 अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने चेन्नई 13 खेलमा 12 अङ्कका साथ तालिकाको 6 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्। त्यस्तै अनुभव फरवार्ड नेमारलाई समेट्दै फिफा विश्वकप 2026का लागि ब्राजिलियन टोली घोषणा भएको छ। सोमबार मुख्य प्रशिक्षक कार्लो एन्सोलोटीले नेमारलाई समेट्दै 26 सदस्यीय टोली घोषणा गरेका हुन्। पछिल्लो समय चोटसँग संघर्ष गरिरहेका नेमारले 2023 यता ब्राजिलका लागि खेलेका छैनन्। नेमारले ब्राजिलको लागि सर्वाधिक 79 गोल गरेका छन्। साउदी क्लब अल हिलाल पुगेपछि नेमार खाइते भएका थिए। त्यस यता उनी स्वाभाविक लयमा छैनन् भने उनी अहिले ब्राजिल के क्लब सान्तोस पुगेका छन्। फिफा विश्वकप जुन 12 जुलाई 19 अमेरिका, क्यानाडा र मेक्सिकोमा हुँदैछ। ब्राजिलको समूह सीमा मोरक्को, हाइटी र स्कटल्याण्ड छन्। ब्राजिलले जुन 13 मोरक्कोसँग खेल्दै विश्वकपको शुरूआत गर्नेछ। ब्राजिलले जुन 19 हाइटी र जुन 24 स्कटल्याण्डको सामना गर्नेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।

द्वन्द व्यवस्थापनका लागि टास्क फोर्स गठन, द्वन्दको प्रत्यक्ष प्रभाव नेपालको पूर्वाधार क्षेत्रमा, निर्माण व्यवसायीहरू आन्दोलित, बैंकिङ कसुर मुद्दामा कांग्रेस डोल्पाका फरार उपसभापति शाही पक्राउ, कतार, साउदी अरब र युएईको आग्रहमा इरानमाथि आज गर्ने भनिएको हमला रोकिएको ट्रम्पको दावी, अमेरिकाको सान डिएगो मस्जिद र विद्यालय नजिक गोली प्रहार, 5 जनाको मृत्यु, र इण्डियन प्रिमियर लीगमा हैदराबाद प्लेअफमा आज राजस्थान र लखनऊ खेल्दै नेमारलाई समेट्दै विश्वकपका लागि ब्राजिलियन टोली घोषणा। काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: FM 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनी को बिहे आँट्यो, लोकल खसी बोका को मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42 97 452 82 00 00।

सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
5: उचित छात्रवृत्तिको व्यवस्था,
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
5: स्वस्थ चमेना गृहको व्यवस्था,
6: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0565654595, मोबाइल नम्बर 98460062803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल,

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास २ मा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास २ पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन

मायालु वातावरण अनुभवी तथा दक्ष प्राध्यापकहरू भौतिक शास्त्र रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला प्रविधि मैत्री कक्षा छात्रवृत्तिको व्यवस्था यातायातको व्यवस्था नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन

यी दौरा र सुरुवात ढाका टोपी मनबाट मलाई सम्झेर हो कि यी बादल की छलछल

0: क्याग्रोङको ताङ के सम्गाउला धानामा नास बिरति नौला ए हातमा हात।
1: यो गीतमा चाहिँ तपाईँलाई फेरि पनि स्वागत गर्छौ। सुनिता थेजिङ र

ओखल ढुङ्गाबाट आसु मगर होइन उखल ढुङ्गा कुन ठाउँमा हुनुहुन्छ आसुजी ए भदौरीमा हुनुहुन्छ के छ हामीलाई कुन माध्यमबाट सुन्नु भयो उखल ढुङ्गामा उखल ढुङ्गा एफएम ए आफ्नो एफएमबाट सुन्नुभयो होला आज कति नम्बरको प्रश्न रोजाइमा पार्नुहुन्छ आसुले ल दुई नम्बरको प्रश्न तपाईँको लागि यस प्रकार छ ध्यान दिएर सुन्नुहोला प्रश्न नम्बर दुई

0: यो गीत कुन लोकभाका अन्तर्गत पर्छ? ठाडे भाका हो कि भन्नुहुन्छ? लग गरौँ। हुन्छ, हामी ठाडे भाकामा लग गर्छौँ। हेरौँ जवाब मिल्छ या मिल्दैन। माफ गर्नुहोला, तपाईँले दिनुभएको जवाब मिलेन। आँसु मगर आउनु भएको थियो उखलढुङ्गा भदौरीबाट, उहाँले मिलाउन सक्नु भएन। पालो तपाईँको हो। अर्को सहभागी साथी हुनुहुन्छ। नमस्कार हजुर।
1: हजुर नमस्ते।
0: नमस्ते, को बोल्नु भयो? कहाँबाट?
1: पवित्र छेत्री हो, सुनिल स्मृति गाउँपालिकाबाट है।
0: ओहो, पवित्र छेत्री सुनिल स्मृति गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ।
1: हजुर।
0: भनेपछि हाम्रो नजिकै रोल्पाबाट होइन?
1: हजुर।
0: के गर्दै हुनुहुन्छ पवित्रले?
1: यतिखेरको समयमा ठ्याक्कै गोठालोतिर आएर रेडियो सुन्दैछु भनौँ क्या रे
0: है। गोठालोतिर आएर रेडियो सुन्दै हुनुहुन्छ होइन?
1: हजुर।
0: कतिको सुन्न मन लाग्छ? आज भोलि त पवित्र हराउनु भएको छ, सुन्नै छोड्नु भएको छ अरे भन्ने सुनेको छु।
1: होइन, त्यस्तो थोरै अलि समय नभएर मात्रै हो, नत्र रेडियो त सुनिन्छ नै भनेको
0: अरे। ल ठिक छ, प्रश्न सुन्नु भएको छ?
1: हजुर सुनेको छु।
0: ल जवाब के होला?
1: म देउडा हो कि भन्छु क्या रे।
0: देउडा हो कि भन्नु छ? हो किले चल्दैन, कि त हो भन्नु पर्यो, कि त जवाब परिवर्तन गर्नु पर्यो।
1: यसैमा
0: नै लग गर्नुहुन्छ नि?
1: हजुर।
0: सयमा कति प्रतिशत ढुक्क हुनुहुन्छ?
1: ढुक्क त होइन, त्यही पनि यही नै हो कि जस्तो लाग्यो।
0: मिलेन भने म जिम्मेवार हुनेवाला छैन है पवित्राजी।
1: हुन्छ
0: हुन्छ, हामी चेक गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाफ एकदमै सही छ, देउडा भाका मा आधारित लोक भाका भएको थियो होइन? ल अब साथीहरूलाई सम्झिनुहोस्।
1: हुन्छ, फर्स्टपल्ट त धेरै समयपछि बोल्न पाइएको छु, एकदम खुसी लाग्यो छ। तपाईँले धेरै सम्झना माया भन्न चाहन्छु, अनि टेक्निसियनले पनि मिठो सम्झना भन्न चाहन्छु। साथै साथीहरू धेरै हुनुहुन्छ, कसैले पनि सम्झे बिर्सेको छैन भन्दै छुट्टी। नमस्ते।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौ र अब हामी सोही भाका राख्छौ। यो गीतपछि तपाईँको माझमा हामी फेरि आउनेछौ, त्यसपछि म सामाजिक सञ्जालको कमेन्ट वाचन गर्नेछु, त्यसपछि बल्ल साथीको फोन कल लिनेछु है। यो कुरा म तपाईँलाई जानकारी गराए। म गायक र गायिकाको नाम भनिदिन्छु यो गीतको। हामीलाई इशाराले बोला सुनिल नेपाली र पूर्णकला विशी, सुनिल नेपाली र पूर्णकला विशीको आवाजमा रहेको गीत राख्छौ। गीतपछि फेरि आउँछौं।

0: पूर्णकला विशी र सुनील नेपालीको आवाजमा रहेको गीत तपाईको लागि प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम लोकसारथीमा छौं। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। 9868309440 फोन गर्नुहोला। नमस्कार हजुर।
1: नमस्ते, गुड आफ्टरनून।
0: नमस्ते, दिवाकालीन अभिवादन। कहाँदेखि को बोल्नुभयो?
1: म उदयपुरको ताप्लीबाट रेणुका राणा मगर।
0: रेणुका राणा मगर उदयपुरबाट बोल्दै हुनुहुन्छ।
1: हजुर दाई।
0: अनि उदयपुरको कुन ठाउँबाट भन्नुभयो?
1: ताप्ली गाउँपालिकाबाट हो दाई।
0: ताप्ली गाउँपालिकाबाट, होइन?
1: हजुर दाई।
0: कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ यहाँले?
1: हामी आफै एफएमबाट भन्दै आफ्नै एफएमबाट हो
0: दाई। आज चोटी आज पहिलो चोटी तपाईँले फोन गर्नु भएको हो कार्यक्रममा?
1: होइन दाई, म धेरैचोटि भइसक्यो, आजको कार्यक्रममा चाहिँ पहिलोचोटि हो भनौँ न।
0: ल, आजको कार्यक्रममा चाहिँ पहिलोचोटि हो, नत्र भने धेरैचोटि फोन गरिसक्नु भयो, होइन?
1: हजुर दाई।
0: कति नम्बरको प्रश्न राखौँ तपाईँलाई भन्नुहोस् त?
1: चार नम्बरको भन्नु राखिदिनु न दाई।
0: कति नम्बरको?
1: चार नम्बरको।
0: चार नम्बरको, होइन?
1: हजुर दाई।
0: हुन्छ, तपाईँको लागि प्रश्न नम्बर चार यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर चार,

0: ल भन्नुहोस् यो गीतको गायकको नाम के हो, यो गीत गाउने मान्छेको नाम के हो? राजेश पायल राई भन्नुहुन्छ। लग गरौँ हजुर। हुन्छ लग गर्छौँ। हेरौँ जवाब। राजेश पायल राई मिल्छ मिल्दैन चेक गर्छौँ। तपाईँले दिनुभएको जवाफ मिलेन। विदा गर्छौ। नमस्ते। रेणुका आउनु भएको थियो उदयपुरबाट, उहाँले दिनुभएको जवाफ मिलेन। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40 को नम्बरमा फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि खुला गरेका छौ। अर्का सहभागी नमस्कार हजुर। नमस्कार हजुर, कहाँदेखिको बोल्नुभयो होला? नाम के होला तपाईको? किर्जला लिम्बु। किर्जला लिम्बु, अनि के छ किर्जला जी खबर तपाईको?
1: किर्जला लिम्बु चाहिँ हो।
0: के लिम्बु फेरि भन्नु त?
1: सिर्जला।
0: सिर्जना कि सिर्जला?
1: लिम्बु।
0: ए सिर्जना कि सिर्जला?
1: लिम्बु।
0: ए सिर्जना लिम्बु। ल सिर्जना जी कार्यक्रममा आउनु भएको छ, अनि धनकुटा कुन रेडियोबाट सुन्नुभयो? ए खबर पालिका लालीगुराँस एफएम सोसाएको छ कि गीतहरू बजेको छ के छ?
1: अघि चाहिँ लोकगीत गीतहरू बजिरहेको थियो।
0: अनि
1: खबर पालिकाबाट
0: सुनिरहेको थिएँ। ए भनेपछि लोकदोरी गीतहरू बजिरहेको थियो तर कार्यक्रम बजेन भन्नुभयो होइन? ए ल म त्यहाँ खबर गर्छु। हाम्रो जानुजीले किन कार्यक्रम बजाइरहनु भएको छ जानकारी पनि दिनु भएको छैन, म खबर गर्छु, उहाँलाई म सम्पर्क गर्नेछु। र प्रश्न सुन्नु भएको छ नि? ल जवाब भन्नुहुन्छ कि फेरिबाट बजाउनु पर्छ के छ? ल म बजाउँछु, ल ध्यान दिएर सुन्नुहोस्।

लभन्नुहोस् यो गीतको गायकको नाम के हो? कृष्ण भक्त राई भन्नुहुन्छ। लग गरौँ कृष्ण भक्त राईमा लग गरौँ। मिलेन नि हजुर, कृष्ण भक्त राई मिलेन है। सृजना लिम्बु धनकुटाबाट आउनु भएको थियो, कृष्ण भक्त राई भन्नुभयो तर मिलेन। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 6040 40 को नम्बर तपाईँको लागि खुल्ला गरेका छौ। यति बेला अर्का सहभागी हुनुहुन्छ हुनुहुन्छ। नमस्कार हजुर, नमस्कार। के बोल्नु भुकाबाट? आरती मगर। खोटाङ कुन ठाउँबाट हजुर? बराहा पोखरीबाट। रेडियो आफ्नो एफएमबाट हामीलाई सुन्नुभयो? कस्तो लागिराखेको छ कार्यक्रम लोक सारथी तपाईँलाई? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज प्रश्न सुन्नु भएको छ नि होइन? शम्भु राई भन्नुभयो। कतिको ढुक्का हुनुहुन्छ? ल हामी शम्भु राईमा लग गरौँ है त। तपाईँले दिनुभएको जवाब पनि मिलेन नि हजुर। अहिलेको लागि विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले दिनुभएको जवाब मिलेन। यसको सही जवाब हो चेतन राई अनि सुनिता थेजिङको आवाजमा। चेतन राई अनि जेतन राई र सुनिता थेजुङको आवाजमा रहेको गीत तपाईँको लागि हामी अब प्रस्तुतिमा जोड्छौं। गीतपछि फेरि आउँछौं यो गीत तपाईँको लागि।

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोक सारथीमा। र अब म शेयर गर्ने साथीहरूको नाम वाचन गर्छु, त्यसपछि केही समयपछि कमेन्ट पनि वाचन गर्नेछु है। सन्जु मगरले कार्यक्रमलाई शेयर गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। मनिषा आरसीले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ हामीलाई। यसै क्रममा सकुन विश्वकर्माले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ, दुई ठाउँमा उहाँले चाहिँ कार्यक्रमलाई शेयर गर्नुभएको छ। कर्ण प्रिय केसीले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ, उहाँले पनि दुईवटा ग्रुपमा शेयर गर्नुभएको छ। पूर्ण बहादुर मगरले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ, दिपेश खत्री हो भन्नेले शेयर गर्नुभएको छ, प्रेस वीरेन्द्र गिरीले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ। अर्थात म आफैले पनि कार्यक्रमलाई शेयर गरेको छु, म आफैले त गर्छु भने तपाईँले झन् किन नगर्ने होइन, गर्नु पर्यो नि भन्दै अब फोनकलमा साथी हुनुहुन्छ 9868 आउनु भएको छैन भन्ने कुरा आयो, फटाफट फोन डायल गर्नुहोला 9868 60 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, यो नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुन्दै हुनुहुन्छ। यति बेला साथी नमस्कार। हजुर
1: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट? महेश बिसी बोल्दिनु हुन्छ, के छ महेशजी खबर? ल कति नम्बरको प्रश्न राखौँ तपाईँलाई? सात नम्बरको हुन्छ तपाईँको लागि प्रश्न नम्बर सात, यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर सात, प्रश्न नम्बर सात हाम्रो प्राविधिक मित्रले बजाउँदै हुनुहुन्छ, अलिकति प्राविधिकमा समस्या उत्पन्न भएको जस्तो छ। हाम्रो प्रश्न नम्बर सात हामी बजाउँदैछौँ तपाईँको लागि। अनि अरू के छ लुङ्गुरीतिरको हालखबर भन्नुहोस् त? बादल लागिराखेको छ, पानी पर्ला पर्ला झैँ छ होइन? के छ ल, अब यो प्रश्न यस प्रकार छ,
2: शुभारम्भ डिजिटल म्युजिक

0: ल भन्नुहोस् यो कुन गीत हामीले तपाईँको लागि बजाएका हौ, यो कुन गीतको धुन तपाईँको लागि बजाएका हौ?
1: यो गीत चाहिँ सुनेर सुने गीत होइन,
0: के भन्नुभयो? हियारे जलाउने होइन, हियारे जलाउने भन्नुभएको छ, लग गर्छौ, हेरौँ जवाब मिल्छ मिल्दैन। हाम्रो प्राविधिक मित्रले सही जवाब बजाउनु भयो, तर यो गीतको बोल हियारे जलाउने हो र यो गीतको बोल अर्कै छ। यो गीतको बोल अर्कै छ है, उहाँले सही जवाब बजाउनु भयो तर अलि मिल्ला मिल्ला खोज्या हो तर अलि मिलाएर भन्नु भएन। त्यसैले हामी तपाईँलाई बिदा गर्छौँ, नमस्ते। मिल्न मिल्न खोज्या हो तर उहाँले मिलाउन सक्नु भएको छैन होइन, र पालु तपाईँको फोन गर्नुहोला, अलिकति मात्रै उहाँले मिलाउन मिलाउन खोज्नु चाहिँ भएको हो तर पूर्णतया मिलेको छैन है, फटाफट फोन डायल गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? घोराई 19 सैगाबाट कमलापुन मगर होइन, ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, प्रश्न सुन्नु भएको छ, ल भन्नुहोस् जवाब के हो? रैछ पियारा होइन, कतिको ढुकाउनुहुन्छ, लग गरौँ लग गर्छौँ, हेरौँ जवाब मिल्छ मिल्दैन। मिलेन हजुर, विदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ र उहाँले पनि मिलाउनु भएन। यो गीत मिल्ला मिल्ला खोज्या हो हाम्रो महेशजीले भन्नुभएको तर अलि मिलाउनु भएन है। यति बेला अर्को साथी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? त्रिवेणीबाट, पार्वती।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0565 64 495, मोबाइल नम्बर 98460 62 803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061 9060673344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9916664683,
6: 9856043234।
7: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
8: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
9: दाजु भाइको के को गफ गफ हुँदैछ?
7: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
9: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
7: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
9: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9646739131।

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुन चाँदीको पसल रोजिना बराली सुन चाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856253780, 9814852518 र 9065153332।

0: DFM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0383-85।
3: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98560-27-319।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: तो कौन ले आचास?
1: समझना, हिन बस को।
0: छोड़, को समझना?
1: चुप।
0: अरे
1: हिन बस को तो सब कुरा करनु छ।
0: जे कुरा करनु छ, आफ्नो दिदी बहिनी सँग घरमा कुरा गर्ने। यो काम गर्ने ठाउँ हो।
1: मलाई थाहा छ, त समझना हो। म तलाई यहाँबाट जसरी पनि लिएर जान्छु। हिन।
0: हट।
1: हिन भनेको। तँसँग कुरा गर्छु हिन।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
2: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
2: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लागिसक्यो, के खाजा खानी होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
3: भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखली कार्की, गोकुल थापा। सम्पर्क नम्बर 9843072824, 9843072824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843038290, 9111751760।

0: FM 94.2 समुदायको आवाज
1: ए नानी कता हिँड्यौ छाता उडेर हतारमा छौ त
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
2: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
2: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9560 63 444 98560 60 656

0: Willingo festivity offer. Our pound host 1 वर्ष को 200 Mbps international net TV साथ में dual band router, Nokia Beacon 1.1 mesh router और net TV set-top box. मात्र रु 1200 प्रति महीना में. शर्तहरु लागू होने छन्. छिटो भनेकै Willing.
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554495 र 9846011818।
4: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
6: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
6: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
7: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
11: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
10: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
11: ए कता छ नि जीवन मोबाइल पसल, के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
10: ल त्यसको लागि चिन्तै लिनु पर्दैन, हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
11: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
10: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
10: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन,

ಕಂಠ ಬಂದ ಪಡಿವ ನೀನು. ಚಿಕ್ಕ ಹ್ಯಾಪಿ ಬರ್ತ್ಡೇ ಮಾಡ್ಸಿದ್ದೀನಿ.

0: Okay, bye. See you soon. फेरि के भो?
1: See you soon भनेको नि त। त्यसैले म छिट्टै आको।
0: पागल।

0: DFM 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ट उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0 25।
4: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौँ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहु। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 058 00 700,
1: 98 460

0: नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563 98560917 र 98560867।
7: दमौली FM 94.2 समुदायको आवाज।
8: मालती, मालती
9: के भो?
8: एउटा फिल्मले झुटो बोल्ला, दुईटो फिल्मले झुटो बोल्ला, सबै फिल्ममा त केना झुटो बोल्थ्यो?
9: के भन्छ?
8: गीत गाएछिन माया बस्छ अरे।
9: हामी फिल्मकै हिरोइरो नि उम्र, गीत गाएर माया बस्नलाई।
8: हेर्न, आजै म प्रुभ गर्छु। मालती, मालती सुन्न,

0: के भो?
1: गीत त तैले नि राम्रो गाउने रहेछस् त।
0: अनि
1: लु पुरुवा
2: मालती, अर्को गीत कहिले गाउने?

दमौली डायरीमा म मन्दिरा सेडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। तीन भाइको मेहनतले बनेको कामधेनु गाई फार्म म्याग्दी एकपुरादीमा आधुनिक कृषि र पशुपालन मार्फत आत्मनिर्भरताको उदाहरण। साइबर अपराध न्यूनीकरण र सचेतनामा जोड। मेडपा कार्यक्रम अन्तर्गत महिलालाई क्रिस्टल गहना बनाउने तालिम आय आर्जनसँग जोड्न आग्रह। शहीद बुद्ध सिंह मार्गको काम 40% मात्रै। र इरानी सेनाले भन्यो, हामी पहिलाभन्दा बढी बलियो र तयार छौँ। अब समाचार विस्तारमा। तनहुँको म्याग्दी गाउँपालिका एक गुणादी स्थित कामधेनु गाई फार्म अहिले जिल्लाकै नमुना कृषि तथा पशुपालन व्यवसायका रूपमा स्थापित हुँदै गएको छ। परम्परागत खेतीपातीलाई आधुनिक सोच, प्रविधि र पारिवारिक सहकार्यसँग जोडेर सञ्चालन गरिएको यो फार्मले गाउँमै बसेर पनि सफल र सम्मानजनक व्यवसाय गर्न सकिन्छ भन्ने सन्देश दिएको छ। उहाँका तीन छोरा कृष्ण खनाल, विनोद खनाल र ईश्वर खनालले संयुक्त रूपमा सञ्चालन गर्दै आएका छन्। वामदेव खनालले वर्षौँ अघि सामान्य रूपमा सुरु गर्नुभएको गाई पालन व्यवसायलाई अहिले उहाँका तीन छोरा कृष्ण खनाल, विनोद खनाल र ईश्वर खनालले संयुक्त रूपमा सञ्चालन गर्दै आएका छन्। दुईवटा गाईबाट सुरु भएको व्यवसाय अहिले व्यवस्थित कृषि तथा पशुपालन केन्द्रको रूपमा विस्तार भएको छ। फार्मका सञ्चालक कृष्ण खनालका अनुसार बुबाले सानो स्तरबाट सुरु गर्नुभएको कामलाई अहिले आधुनिक ढङ्गले विस्तार गरिएको छ। बुबाले सुरु गर्नुभएको व्यवसायलाई हामी तीन दाजुभाइले निरन्तरता दिएका छौँ। अहिले गाई पालनसँगै कृषि उत्पादनलाई पनि विस्तार गर्दै लगेका छौँ, उनले बताए। उनका अनुसार विदेश पलायन हुने युवाको सङ्ख्या बढिरहेको बेला गाउँमै बसेर पनि मेहनत गरे आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने उद्देश्यका साथ आफूहरू लागि परेका छन्। गाउँमै बसेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने विश्वास दिलाउन हामीले निरन्तर मेहनत गरिरहेका छौँ, कृष्णले भने। कामधेनु गाई फार्ममा अहिले दुग्ध उत्पादनसँगै घिउ, दही लगायत दुधजन्य सामग्री उत्पादन हुँदै आएको छ। फार्ममा उत्पादित दुध र अन्य सामग्री स्थानीय बजारमा बिक्री हुँदै आएको छ भने उपभोक्ताबाट राम्रो प्रतिक्रिया पाइँदै आएको सञ्चालकहरूको भनाइ छ। पशुपालनका लागि आवश्यक घाँस, पराल र पशु आहारको अधिकांश व्यवस्थापन आफै खेतबारीमा गरिँदै आएको छ। यसले उत्पादन लागत घटाउनुका साथै पशुहरूलाई गुणस्तरीय आहार उपलब्ध गराउन सहयोग पुगेको उनीहरूको अनुभव छ। कृषि र पशुपालनलाई एक अर्काको परिपूरक रूपमा सञ्चालन गरिएकाले फार्म अझ प्रभावकारी बनेको बताइन्छ। तीन भाइले व्यवसायलाई थप व्यवस्थित र आधुनिक बनाउन आधुनिक गोठ निर्माण, पशु स्वास्थ्य व्यवस्थापन, पोषणयुक्त आहार प्रणाली तथा नयाँ कृषि प्रविधिको प्रयोग समेत गर्दै आएका छन्। उनीहरूले खेतीयोग्य जमिनको अधिकतम उपयोग गर्दै घाँस खेती विस्तार, मल व्यवस्थापन तथा जैविक कृषि उत्पादनमा समेत जोड दिएका छन्। स्थानीय वासीका अनुसार खनाल परिवारले गाउँमै रोजगारी सिर्जना गर्नुका साथै कृषि पेसाप्रति युवालाई आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। विदेशिनुको विकल्प गाउँमै आधुनिक कृषि र पशुपालन हुन सक्छ भन्ने सन्देश यस फार्मले दिएको स्थानीयको भनाइ छ। गाउँमा खाली बन्दै गएका खेतबारी, घट्दो कृषि उत्पादन र युवा पलायनको चुनौतीबीच कामधेनु गाई फार्मले सकारात्मक उदाहरण प्रस्तुत गरेको छ। मेहनत अनुसार सहकार्य र स्पष्ट लक्ष्य भए गाउँमै बसेर पनि सफल व्यवसाय गर्न सकिन्छ भन्ने प्रमाण खनाल परिवारले व्यवहारमै देखाएको स्थानीय अगुवाहरू बताउँछन्। कृषि र पशुपालनलाई व्यावसायिक तथा सम्मानजनक पेसाका रूपमा स्थापित गर्न राज्यले यस्ता मेहनती कृषकलाई प्रोत्साहन, अनुदान, बजार व्यवस्थापन र प्रविधिमा पहुँच उपलब्ध गराउनुपर्ने स्थानीयको माग छ। उचित सहयोग र प्रोत्साहन पाए यस्ता नमुना फार्महरूले ग्रामीण अर्थतन्त्र बलियो बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
डिजिटल प्रविधिको तीव्र विस्तारसँगै बढ्दो साइबर अपराध र सामाजिक सञ्जालको दुरुपयोगबारे समुदायलाई सचेत बनाउने उद्देश्यले दमौलीमा आयोजित 3 दिने अभिमुखीकरण तालिम अन्तिम चरणमा पुगेको छ। परिवर्तनका लागि मिडिया दमौलीको आयोजनामा तथा ब्यास नगरपालिका 13 को आर्थिक सहयोगमा सञ्चालित सार्वजनिक भाषण कला, सामाजिक सञ्जालको भूमिका र साइबर अपराध सम्बन्धी अभिमुखीकरणको तालिममा सहभागीहरूले व्यावहारिक तथा ज्ञानमूलक प्रशिक्षण प्राप्त गरेका छन्। तालिम अन्तर्गत जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक अमृत लामिछाने र साइबर अपराध सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा डिजिटल सचेतनाबारे सहजीकरण गर्नुभएको थियो। उहाँले पछिल्लो समय फेसबुक मेसेन्जर, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल मार्फत ठगी, चरित्र हत्या, फेक आइडी, ब्याङ्किङ फ्रड, पासवर्ड चोरी तथा अनलाइन दुर्व्यवहारका घटनाहरू बढ्दै गएको उल्लेख गर्दै यस्ता गतिविधिबाट बच्न नागरिक स्वयं सचेत हुनुपर्ने बताउनुभयो। प्रहरी निरीक्षक लामिछानेले इन्टरनेटको प्रयोग गर्दा व्यक्तिगत सूचना सुरक्षित राख्नुपर्ने, अपरिचित व्यक्तिलाई गोप्य विवरण नदिनुपर्ने तथा कुनै पनि शङ्कास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउनु पर्नेमा जोड दिनुभयो। उहाँले साइबर अपराध सम्बन्धी कानुनी व्यवस्थाबारे समेत जानकारी दिँदै विद्युतीय कारोबार ऐन अन्तर्गत हुने कारवाही र सजायबारे सहभागीहरूलाई अवगत गराउनु भएको थियो। तालिममा सामाजिक सञ्जालको सकारात्मक प्रयोग, जिम्मेवार अभिव्यक्ति, सार्वजनिक बोलाइको कला, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका विषयमा समेत प्रशिक्षण दिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी युवा युवती, विद्यार्थी तथा सामाजिक अभियन्ताहरूले डिजिटल युगमा यस्तो प्रकारको तालिम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन्। आयोजक संस्था परिवर्तनका लागि मिडिया दमौलीका प्रतिनिधिहरूले समाजमा बढ्दो साइबर जोखिमलाई मध्यनजर गर्दै समुदाय स्तरमै सचेतना फैलाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताएका छन्। उनीहरूका अनुसार सामाजिक सञ्जालको प्रयोग बढेसँगै गलत सूचना, अफवाह तथा अनलाइन अपराध पनि बढेकाले युवा पुस्तालाई सही प्रयोगबारे जानकारी दिन आवश्यक देखिएको हो। कार्यक्रमको समापन वैकुण्ठ न्यौपानेले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न आग्रह गरिने बताइएको छ। स्थानीय स्तरमा सञ्चालित यस्ता सचेतनामूलक कार्यक्रमले साइबर अपराध न्यूनीकरण, जिम्मेवार डिजिटल संस्कृतिको विकास तथा युवाहरूलाई सकारात्मक दिशातर्फ अभिप्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। तनहुँको म्याग्दे गाउँपालिका 1 गुडादीमा गरिबी निवारणका लागि सञ्चालन गरिएको लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत महिलाहरूलाई लक्षित 7 दिने क्रिस्टलका गहना तथा सजावट सामग्री बनाउने सिपमूलक तालिम सम्पन्न भएको छ। महिलाहरूलाई आत्मनिर्भर बनाउने तथा घरेलु उद्यम मार्फत आय आर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले आयोजित तालिममा वडा नम्बर 1 का 18 जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। म्याग्दे गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा सम्पन्न तालिममा सहभागीहरूलाई क्रिस्टलका माला, पोते, औँठी, टप, चुरी लगायतका आकर्षक गहना तथा सजावट सामग्री बनाउने व्यावहारिक सिप प्रदान गरिएको थियो। प्रशिक्षकले सामग्री छनौटदेखि डिजाइन, निर्माण, रङ संयोजन, बजारको माग अनुसारको उत्पादन तयार गर्ने तथा बजारको माग अनुसार उत्पादन तयार गर्ने तरिका र बिक्री व्यवस्थापनका विषयमा समेत जानकारी दिएका थिए। तालिममा सहभागी महिलाहरूले कम लगानीमै घरमै बसेर सञ्चालन गर्न सकिने घरेलु उद्योग सम्बन्धी ज्ञान र सिप हासिल गरेपछि उत्साहित बनेका छन्। ग्रामीण क्षेत्रमा सीमित आमदानीका कारण आर्थिक समस्या भोगिरहेका महिलाहरूका लागि यस्ता तालिमले आत्मनिर्भर बन्ने मार्ग समेत खोल्ने अपेक्षा गरिएको छ। तालिम समापन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्री प्रसाद श्रेष्ठले तालिमलाई केवल सिकाइमा मात्र सीमित नराखी व्यवहारमा उतारेर उत्पादन तथा आय आर्जनसँग जोड्नु पर्नेमा जोड दिए। उनले सिकेको सिपलाई व्यवहारमा प्रयोग गर्न सके महिलाहरू आर्थिक रूपमा सक्षम बन्ने विश्वास व्यक्त गरे। अध्यक्ष श्रेष्ठले गाउँपालिकाले सञ्चालन गरेको विकास निर्माण तथा सिपमूलक कार्यक्रमको प्रभावकारी प्रचार प्रसार आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तहका कार्यक्रमबाट नागरिकले प्रत्यक्ष लाभ लिनुपर्ने बताए। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले यस्ता तालिम महिलाका लागि वैकल्पिक आय आर्जनको महत्त्वपूर्ण माध्यम बन्न सक्ने बताए। उनले उत्पादन गरिएका सामग्रीको बजारीकरणका लागि गाउँपालिका आवश्यक
सहजीकरण गर्न तयार रहेको जानकारी दिँदै स्थानीय उत्पादनलाई बजारसँग जोड्न विशेष पहल गरिने उल्लेख गरे। त्यस्तै प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले सिप सिकेर मात्र नबस्न आग्रह गर्दै सहभागी महिलाहरूलाई सक्रिय रूपमा उद्यममा लाग्न प्रेरित गरे। सुस्ताएर बस्ने होइन, सिकेको सिपलाई आम्दानीमा रूपान्तरण गर्नुपर्छ। उनले भने उद्यमशीलता विकासको लागि गाउँपालिका आवश्यक सहयोग गर्न तयार छ। वडा नम्बर 1 का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मणिभद्र वाग्लेले सिकेको सिपलाई व्यवहारमा लागू नगरे त्यसको अर्थ नहुने बताए। उनले प्रमाणपत्रलाई सिरानीमा राखेर मात्र नहुने भन्दै सिपलाई उत्पादन र व्यवसायसँग जोड्नुपर्नेमा जोड दिए। तालिमपछि उत्पादन सुरु गर्न सकिएन भने सिकाइको उद्देश्य पुरा हुँदैन। उनले भने कार्यपालिका सदस्य थममाया विकले तालिमले महिलामा आत्मविश्वास बढाएको बताइन्। उनका अनुसार ग्रामीण महिलाहरूमा रहेको लुकेको क्षमता उजागर गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्ने गरेका छन्। तालिममा सहभागी हरिकला खनालले तालिम निकै उपयोगी रहेको बताउँदै गाउँपालिकाप्रति आभार व्यक्त गरिन्। उनले सिकेको सिपलाई व्यवहारमा उतारेर आय आर्जन गर्ने प्रतिबद्धता जनाउँदै भविष्यमा आफ्नै सानो व्यवसाय सञ्चालन गर्ने योजना रहेको सुनाइन्। तालिममा सहजीकरण गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप नेउपानेले गरेका थिए भने अनुभवी प्रशिक्षक साना मियाले सहभागीहरूलाई क्रिस्टलका गहना तथा सजावट सामग्री निर्माणका विविध पक्षमा प्रशिक्षण दिएकी थिइन्। गाउँपालिकाले गरिबी निवारण तथा स्वरोजगार प्रवर्धनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष 2082-83 थप 25 जनालाई यस्तै सिपमूलक तालिम प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। स्थानीय उत्पादनको प्रवर्धन, रोजगारी सिर्जना तथा उद्यमशीलता विकास मार्फत आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यसहित कार्यक्रमलाई निरन्तरता दिने आर्थिक विकास शाखा प्रमुख नेउपानेले जानकारी दिए। स्थानीय तहले सञ्चालन गरिरहेका यस्ता सिपमूलक तथा उद्यमशीलता विकास कार्यक्रमले ग्रामीण महिलाहरूको आर्थिक सशक्तिकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। गण्डकी प्रदेशलाई चितवनसँग जोड्ने गौरवको आयोजना सहित बुद्धसिंह मार्गको कालोपत्री गर्ने काम अन्तिम चरणमा पुग्नुपर्ने बेला अलपत्र जस्तै बनेको छ। सम्झौता अनुसार काम सम्पन्न हुन अब मात्र 1 साता समय बाँकी रहँदा भौतिक प्रगति भने मात्र 40% देखिएको छ। पूर्वाधार विकास कार्यालय तनहुँका अनुसार आगामी जेठ 12 गते यो ठेक्काको म्याद सकिँदैछ, तर 60% काम अझै बाँकी रहँदा आयोजनाको भविष्य अन्यलमा परेको हो। सफल मैनाचुली जेभीले 2079 भदौ 27 गते 33 महिनाभित्र सम्पन्न गर्ने गरी 34,27,54,561 रुपियाँमा ठेक्का सम्झौता गरेको थियो। दमौली बस पार्कदेखि सुडेको पुलसम्मको 10 किलोमिटर खण्ड 7 मिटर चौडा कालोपत्रे गर्नुपर्ने जिम्मेवारी पाएको निर्माण कम्पनी हालसम्म कटिङ नाला र टेवा पर्खाल लगाउने काममै अल्झिएको छ। बुद्धसिंह मार्ग उपभोक्ता सङ्घर्ष समितिका अध्यक्ष सिद्धान्त थापा मगरले काम कछुवाको गतिमा हुँदा स्थानीयले वर्षामा हिलो र हिउँदमा धुलोको शास्ति खेप्नु परेको बताउनुभयो। उहाँले पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको गुनासो गर्नुभयो। 32 वर्ष अघि ट्र्याक खोलिएको यो मार्ग पोखरा नारायणगढ सडकको उत्तम र छोटो विकल्प हो। दमौलीबाट मुगलिन हुँदै घुमाउने पुग्ने 56 किलोमिटरको यात्रा यो मार्ग पूर्ण मात्रामा 32 किलोमिटरमा झर्नेछ, जसले साबिकको दूरी 23 किलोमिटर छोटो बनाउनेछ। तर कामको सुस्त गति र त्रिशुली नदीमा मोटरेबल पुल बन्न नसक्दा यात्रुहरू मर्कामा परेका छन्। यसका साथै तल्लो सेती जलविद्युत परियोजनाले 8 किलोमिटर सडक डुबानमा पार्ने देखिएकाले नयाँ ट्र्याक खोल्नुपर्ने पनि थप प्राविधिक चुनौती समेत थपिएको छ। म्याच सकिने लाग्दा पनि आधाभन्दा बढी काम बाँकी रहनुले निर्माण कम्पनीको चरम लापरवाही र सरकारी निकायको फितलो अनुगमन उजागर गरेको बुद्धसिंह मार्गका संस्थापक अध्यक्ष एम बहादुर आले बताउनुहुन्छ। प्रजातान्त्रिक आन्दोलनको क्रममा विक्रमसम्म 2018 भानु नगरपालिका निवासी बुद्धसिंह राणाले चितवनको भरतपुरमा शहादत प्राप्त गर्नुभएको थियो। उहाँकै सम्झनामा यो मार्ग नामाकरण गरिएको हो। शहीदको नाममा खोलिएको मार्ग यसरी अलपत्र पर्नु जनतालाई पीडा मात्र नभई शहीदप्रतिको समेत अपमान भएको आलेको भनाइ छ।
अब विदेशको खबर। इरानले आफ्नो सेना पहिलेभन्दा बढी तयार र बलियो रहेको दावी गरेको छ। इरानी सेनाको खातम अल अम्बिया केन्द्रीय हेडक्वार्टरका प्रमुख मेजर जनरल अली अब्दुल्लाहीले इरानी सेना दुश्मनको सशक्त प्रतिवाद गर्न तयार रहेको बताएका हुन्। इरानको फौज सधैँ तयार र कुनै पनि दुश्मनको आक्रमणको सशक्त तौरले ठूलो मात्रामा जवाब दिन तयार छ, उनले भनेको उद्धृत गर्दै इरानी सरकारी न्यूज एजेन्सीले लेखेको छ। यसअघि मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकाले इरानमाथि हमला गर्ने तय भए पनि खाडी देशले रोकेको बताएका थिए। अझै पनि इरान कुनै पनि सम्झौता गर्न तयार नभएको ठूलो हमला हुने ट्रम्पले धम्की दिएका थिए। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। तीन भाइको मेहनतले बनेको कामधेनु गाई फार्म म्याग्दे गुडादीमा आधुनिक कृषि र पशुपालन मार्फत आत्मनिर्भरताको उदाहरण। साइबर अपराध न्यूनीकरण र सचेतनामा जोड। मेडफा कार्यक्रम अन्तर्गत महिलालाई क्रिस्टल गहना बनाउने तालिम आय आर्जनसँग जोड्न आग्रह। शहीद बुद्ध सिंह मार्गको काम 40% मात्रै। र इरानी सेनाले भन्यो हामी पहिला भन्दा बढी बलियो र तयार छौँ। हस् त, दमौली डायरी अहिलेलाई सकिएको छ। दमौली एफएम 94.2 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42 9452-82-0000।
5: काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
6: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
7: माउ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
6: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
7: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
6: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
7: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
8: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
9: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
10: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौँ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला खै?
13: जान न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
14: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
13: प्रोपाइटर चन्दन बानिया, ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि, सम्पर्क नम्बर 9826-60-09-91, 97074-042-34।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
1: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
2: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
1: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
2: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-63-715 र 98-41-12-07-40।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
5: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
6: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
8: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: दमोली एफएम 94.2 समुदाय को आवाज।
1: भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: के हो
3: हेर त रगतै रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
2: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड,
7: दमौली FM 94.2, समुदायको आवाज।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
6: हाम्रा विशेषताहरू:
7: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
6: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
5: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
6: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
5: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
6: उचित छात्रवृत्तिको व्यवस्था।
7: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
6: स्वस्थ चमेना गृहको व्यवस्था।
7: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
6: सम्पर्क नम्बर 0565-64-495, मोबाइल नम्बर 98460-62-803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
8: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
9: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
10: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
11: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
13: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक व्यास 2 मा पाइन्छ नि दिदी।
12: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
13: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
12: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
14: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
13: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98063-73344।
15: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
16: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
15: अनि त्यो कहाँ पाइन्छ त?
16: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
12: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
17: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
12: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
17: फर्निचर उद्योग
12: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 86
16: 98563 34 234।
18: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 98413 38290, 98171 51 760।
19: दमौली FM 94.2 समुदायको आवाज।